0: समस्या आउन सक्छ, चोटपटक पनि लाग्न सक्नेछ, तपाईँलाई चोरीको आरोप पनि लाग्न सक्छ, अरूको विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ, अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ, विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या अवश्य आउनेछ, आँटेको काम पनि बिग्रन सक्छ, व्यर्थमा वाद विवाद परिने समय रहेकाले गोपनीयतामा निकै ध्यान दिन आवश्यक छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिको लागि आज स्वास्थ्य सबल रहने छैन, जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुने हुनाले सावधानीका साथमा काम गर्न सक्नुहुनेछ, काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ, वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट लक्ष्यमा पुग्न सक्नुहुनेछ, प्रतिस्पर्धी बन्नाले अधिकार सुरक्षा गरेर जुट्नु पर्नेछ, हजुर खर्चका साथै ठगीमा पर्ने योग भएकाले आजको दिनभर होसियार हुन आवश्यक छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिको लागि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ, प्रिय जनसंघको भेटघाटले दिन रमाइलो रहनेछ, घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, अतिथिका रूपमा सत्कार पाउनुहुनेछ, प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, आमदानी बढाउने काम शुरू गर्न सकिनेछ, व्यवसायको सन्दर्भमा यात्रा पनि हुन सक्छ, आँटेका काममा साथीभाइबाट सहयोग प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिको लागि समय मध्यम खालको रहनेछ, मनले चिताएको काममा मेसोद नबेल्दा योजना अधुरा हुन सक्छ, हल्लाको पछि नलाग्दा कामबाट अरूले नै फाइदा उठाउन सक्छन्, तैपनि सेवामूलक कामबाट भए धनलाभ हुनेछ, प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भनेछ, प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम पनि प्रारम्भ हुनेछ। आजको दिन मध्यम रहेकाले ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै बेलाको आजको साई साई दृष्टिगत यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा चन्द्रमा तुला राशिमा रहनेछन्, त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभारी बेला बिहानमा 5:46 7:20 रोग बेला रहनेछ, बिहानमा 7:20 8:53 उद्वेग बेला रहनेछ, बिहानमा 8:53 10:27 चर बेला रहनेछ, बिहानमा 10:27 मध्याहमा 12 लाभ बेला रहनेछ, लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो रहनेछ, मध्याहमा 12:00 1:34 अमृत बेला रहनेछ, अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो रहनेछ, दिनमा 1:34 3:07 काल बेला रहनेछ, काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्मयात्रा पनि नगर्दा राम्रो हुनेछ, दिनमा 3:07 4:40 शुभ बेला रहनेछ, शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ, दिनमा 4:40 साँझमा 6:14 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं, साँझमा 6:14 7:41 उद्वेग बेला रहनेछ, साँझमा 7:41 राति 9:07 चर बेला रहनेछ, राति 9:07 10:34 लाभ बेला रहनेछ, राति 10:34 12:00 अमृत बेला रहनेछ, राति 12:00 1:27 काल बेला रहनेछ, राति 1:27 2:54 शुभ बेला रहनेछ, राति 2:54 4:20 रोग बेला रहनेछ, राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि उद्वेग बेला रहनेछ, यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ, त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ, यो समयभित्र यात्रा लेन्दै ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइ भाई को विवाह पनि हिजो भन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: हा दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षय रोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: ओम जय जगदीश हरे।
9: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
9: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
11: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, 84 सप्ताह, एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोपाइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।
12: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
13: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
12: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
13: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
12: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
13: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
12: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35111।
14: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी फुलाउने तयारी। भोटेको शिव बाढीमा 1395 सब फेला। सेवाग्राहीलाई बिचौलिया मुक्त र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन। बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री शाहको मनाए। जोमसुममा आजदेखि जलवायु परिवर्तन बारे राष्ट्रिय सम्मेलन हुँदै प्रधानमन्त्री बालनले पठाए सन्देश। असोज पहिलो सातादेखि पोखरा दुवै सिधा उडान हुँदै। प्रदेश र स्थानीय सरकारको जति राम्रो काम त्यति धेरै बजेट हुने। एमालेमा जुटेन सहमति, प्रतिवेदनलाई अन्तिम रूप दिन तीन नेताको राय जिम्मेवारी। बिहिबार भारत जाँदै अर्थमन्त्री वागले। राज्य पनि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। भोटे कोशीको बाढ़ीका कारण कटानमा परेर क्षतिग्रस्त भएको पृथ्वीराज मार्गको कृष्णवीर खण्ड आउँदो असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श गरे। भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार गराइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि मात्र नियमित दुईतर्फी यातायात खुलाउने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपनिर्देशक शम्भुराज न्यौपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम कायम रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्ने परे सड़कको अवस्था बुझेर मात्र निस्कन अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। यता भोटेको सी बाढ़ीमा परिहालसम्म 1395 जनाको सब फेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरण अनुसार फेला परेका सब मध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। सम्म फेला परेका सबमध्ये 104 को शनाखत भइसकेको छ। बाँकी सबको पहिचानका लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अघि बढ़ाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ी पछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रुवासोमा 825 र धादिङमा 94 जना रहेका छन्। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी सबको पहिचान गर्ने कार्य अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकाय मार्फत थप 9,358 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना बारम्बार सजाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेका 166 सामुदायिक जनचेतना कार्यक्रम मार्फत 45,238 जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो। बाढ़ीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय स्थानीय तथा विभिन्न सरकारी र गैर सरकारी निकाय व्यवस्थापन नगरिएको खोजी घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्। भोटेकोशी बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्क विभिन्न नगरिएको नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।
सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरितो सरल र प्रभावकारी सेवा प्रवाह गर्न गृह मन्त्रालयले सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ। सचिव आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको पत्रमा मिति 2082 चैत 18 गते जारी गरिएको परिपत्र तथा 2083 भदौ 25 गते मुख्य सचिव र गृह सचिवबाट जुम बैठक मार्फत दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ। सचिव स्तरीय निर्णय अनुसार 2083 भदौ 29 गते उक्त निर्देशन जारी गरिएको हो। निर्देशन अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल्ने व्यक्तिहरूमाथि निगरानी बढ़ाई कानूनी बमोजिम कार्यवाही गर्न भनिएको छ। त्यस्तै अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रभावमा प्राथमिकता दिन निर्देशन दिएको छ। नागरिक सहायता कक्षा मार्फत सेवाग्राहीलाई विभिन्न सेवा निशुल्क उपलब्ध गराउन समेत भनिएको छ। जस अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम उपलब्ध गराउने, राष्ट्रिय परिचय पत्र तथा राजधानी सेवाका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने र इमेल मार्फत पत्रचार गरी अभिलेख पठाउने तथा प्राप्त अभिलेख प्राप्त प्रिन्ट गर्ने सेवा रहेका छन्। जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयले पनि आफ्नो सेवा प्रकृति अनुसार नागरिक सहायता कक्ष स्थापना गरी निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक सूचना, जानकारी तथा कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल लगायतका उपयुक्त माध्यमबाट नियमित रूपमा सार्वजनिक गर्न पनि भनिएको छ। साथै कार्यालयका वेबसाइटहरू नियमित रूपमा अध्यावधि गर्न पनि निर्देशन दिएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रीवर्षको कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा जाति निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्न तयारी गरिरहेको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई विपदका बेला संघ प्रदेश स्थानीय तहबीचको काले समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, यसअघि संघ प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएको थियौ, तर यस्तो विपदमा हामी एकै ठाउँमा उभियौं, मिलेर काम गर्यौं। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत स्वास्थ्य स्वत स्फूर्त फर्किन सहज हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको पनि बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढ़ीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बनाउन सम्भव नहुने बताउनुभयो। त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बनाउने गरी तयारी शुरू गरेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति लगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत अवस्थामा उपलब्ध हुनुपर्छ। खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ। यसका लागि प्रधानमन्त्री शाहले आफै जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न स्थानीय प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। हिजोको भेट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलले त्यहाँको बस्ती स्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले भनाई राख्नुभयो। भेटमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमसेना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युत लामिछाने सहभागी थिए। साथै नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढ़ी नगरपालिकाका प्रमुख जगत बहादुर गुरूङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमा छौदिङ गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङ सहभागी थिए। साथै धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवड़ा, सिग्देल लेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवड़ा, कजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनीघाट डोरङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक, तनौको देवघारी गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबुखरिन गाउँपालिकाका अध्यक्ष शुक्र चुवान तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल सिन्हा सहकार पनि छलफलमा सहभागी भएका थिए। यता मुस्ताङको जोमसुममा आजदेखि जलवायु सम्बन्धित राष्ट्रिय स्तरको सम्मेलन शुरू हुँदैछ। घरपजोङ गाउँपालिकाको आयोजनामा 753 स्थानीय तहका प्रमुख एवं अध्यक्षहरू सहभागी हुने
गरी घरपचुङ गाउँपालिका परिवर्तन सम्मेलन आयोजना हुन लागेको हो। यसका लागि सबै तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन्दले जानकारी दिनुभयो। सम्मेलनका लागि सबै जिल्लाको जिल्ला समन्वय समिति प्रमुखदेखि प्रदेशका वातावरण सम्बन्धी मन्त्रीलाई आमन्त्रण गरिएको छ। संघीय वातावरण मन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन्दले जानकारी दिनुभयो। जलवायु परिवर्तनको असर र यसको न्यूनीकरण, स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या एवं भावी मार्गदर्शनबारे सम्मेलन केन्द्रित हुने लालचन्दले बताउनुभयो। दुई दिनसम्म चल्ने सम्मेलनमा करपजोङ गाउँ घोषणा पत्र जारी भई बुधबार सम्पन्न हुनेछ। रसुवा बारीका कारण देशले बेहोरेको क्षतिपछि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उठेका जलवायु परिवर्तन सम्बन्धी बहसबीच यस्तो सम्मेलन आयोजना हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्र संघीय महासभामा भाग लिन जाने क्रममा जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको लालचन्दको भनाइ छ। कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री बालेनलाई नै आमन्त्रण गरे पनि उहाँ भने आउनु भएन। बालेनबाट शुभकामना सन्देश आएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन्दले जानकारी दिनुभयो। कार्यक्रमका लागि करिब 500 पालिका प्रमुखहरू सोमबार नै जोमसुम आइसकेका छन्। यस्तै 36 जिल्लाका समन्वय समितिका सभापति समेत आइसकेका छन्। सम्मेलनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, डब्ल्यूडब्ल्यूएफ प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ आयुसीएन, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्र विभाग र वातावरण विज्ञ केन्द्रीय विभाग, राष्ट्रिय विपद जोखिम तथा पुनर्निर्माण प्राधिकरण र कृषि वन तथा पर्यावरण मन्त्रालय लगायतका विज्ञ टोलीको पनि सहभागिता रहनेछ। सम्मेलनमा उद्घाटनपछि विभिन्न विषयमा केन्द्रित रही प्यानल डिस्कसनका कार्यक्रम हुनेछन्। सम्मेलनमा जलवायुसँग सम्बन्धित सबै स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असर सम्बन्धी फोटो प्रदर्शनी गरिनेछ। सम्मेलनमा स्थानीय स्तरमा पाइने कृषि तथा पशुपालन सम्बन्धी उत्पादनको प्रदर्शनी पक्ष पनि राखिएको छ। गाउँपालिकाले गत वर्ष नै यो सम्मेलन आयोजना गर्न लागेको थियो, तर जनता आन्दोलनका कारण घोषित कार्यक्रम स्थगित भएको हो। दुबईदेखि पोखराका लागि उडेको फ्लाई दुबईको जहाज आगामी असार 7 सेप्टेम्बर 23 साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ। त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्नेछ। फ्लाई दुबईको एयरबस 319-320 पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिनुभयो। एयरबस 319 140-150 सम्म र एयरबस 320 160-180 यात्रु क्षमता रहेको उहाँले जानकारी दिनुभएको छ। फ्लाई दुबईले आवश्यकता अनुसार पोखराका लागि एयरबस 319 र 320 आलोपालो गरी उडाउँछ। सूचना अधिकारी रावतले भन्नुभयो, पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख छ। पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसँगित कार्गो लिएर जानेछ। फ्लाई दुबईको हरेक दिन साँझ 3:15 पोखरा अवतरण र 7:15 पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको उहाँले बताउनुभयो। पहिलो दिन निर्धारित समयभन्दा केही समय अघि जहाज अवतरण हुन सक्ने राहतको भनाइ छ। दुबई पोखरा दुवै नियमित उडानका लागि तालिका सार्वजनिक भएपछि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढ़ाइएको छ। यस उडानका लागि गत जेठ 25 नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्चालनमा जोड़िनेछ। काठमाडौँभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रूपियाँसम्म सस्तो रहेको फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले बताउनुभयो। विश्वका 120 भन्दा बढ़ी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको जनाउँदै पोखरा दुबई उडान प्रबन्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरूलाई लगायतका सुविधा दिने उहाँको भनाइ छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीच रणनीतिक कोड शेयर साझेदारी अन्तर्गत पोखरा दुबई उडान सेवा सञ्चालन हुनेछन्। पोखरादेखि अस्ट्रेलिया, युरोप वा अमेरिकी शहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने जनाएको छ। इमिरेट्स एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 आफ्नो प्रमुख हब बनाएर विश्वका 3 महादेशका 76 देशमा रहेका 143 भन्दा बढ़ी शहरलाई हवाई सञ्चालनमा जोड्दै आएको छ। एयरलाइन्स बीच हुने कोड शेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउनेछ। पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरू एउटै टिकटबाट यात्रा गर्न सक्नेछन्। शुरूमा 1 महिनाका लागि मात्र दिनको 1 उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् 2027 मार्च 26 बुकिङ खुल्ला गरिएको जनाएको छ।
पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई संचालनमा जोड्ने गरी हुन लागेको यस उडानबाट मुलुककै पर्यटन क्षेत्रले प्रत्येक लाभ लिने प्रतिशत लाभ लिने पोखरा पर्यटन परिषदका अध्यक्ष हरिभुजीले बताउनुभयो। उडान सफल बनाउन पोखरेली पर्यटन व्यवसाय एकताबद्धता भएर लाग्ने उहाँले बताउनुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुवै उडानलाई सफल बनाउन सम्बद्ध समय पक्षको दायित्व रहेको बताउनुभयो। पोखरालाई विश्वास गरेर फ्लाई दुवै यहाँ आएको छ, हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ उहाँले भन्नुभयो। पहिलोपटक हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीबारेलाई सामना गर्न अवसरमा बदल्नु पर्ने उहाँले बताउनुभयो। पोखरा महानगरपालिका र फ्लाई दुवै बीच पनि पर्यटन प्रबन्धन, गन्तव्य स्थलको बजारीकरण र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका क्षेत्रमा सहकार्य गर्ने साझेदारी भएको छ। यस उडानबाट काण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्न सहज हुनेछ। वैदेशिक रोजगारी, अध्ययन र घुमफिरका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रुका लागि पनि यो उडान सेवा लाभदायी हुनेछ भने सन् 2025 मार्चमा हिमालयन एयरलाइन्सले पहिलोपटक पोखरा लासा नियमित व्यावसायिक उडान शुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान हुन हाल स्थगित छ। पोखरा दुवै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वार रूपको रूपमा रहेको छ। राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगले संघीय सरकारबाट संग्रह प्रदेशमा प्रदान गर्ने वित्तीय समानीकरण अनुदान विवरणमा कार्य सम्पादन आधारित अनुदान हिस्सा बढ़ाएको छ। अहिले कुल वित्तीय समानीकरण अनुदानको 4% हारारी मात्र कार्य सम्पादनमा आधारित बजेट रहेकोमा अब यस्तो हिस्सा 10% कायम गर्ने निर्णय गरेको हो। आयोग कार्यवाहक अध्यक्ष विपिन राज निरौलाका अनुसार 18 भदौमा बसेको आयोग बैठकले संघ सरकारबाट प्रदेश र स्थानीय सरकारमा तथा प्रदेशबाट स्थानीय सरकारमा हस्तान्तरणमा हुने वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान छुट्टा छुट्टै गणना गरी सिफारिश गर्ने निर्णय गरेको छ। सोही अनुसार कार्य सम्पादनमा आधारित अनुदान हिस्सा बढ़ाउने निर्णय गरेको हो। यो सँगै अब प्रदेश र स्थानीय तहले जति राम्रो कार्य सम्पादन गर्छन् सोही अनुसार संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनतर्फको बजेट बढ़ी आउनेछन्। आयोगले चालू आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा पनि कार्य सम्पादनलाई 4% मात्र हिस्सा राखेको थियो। आयोगको यो निर्णयले स्थानीय र प्रदेशलाई कार्य सम्पादनमा अझ जिम्मेवार बनाउने अपेक्षा गरिएको आयोगका सचिव एवं प्रवक्ता सुखदेव प्रसाद बासकोटाले बताएका हुन्। गत आर्थिक वर्षको नतिजामा कुनै पनि प्रदेशले कार्य सम्पादनमा 50% पनि अङ्क पाउन सकेका थिएनन्, जुन प्रदेश सरकारहरूमा भइरहेको लापरवाही समेत हो। संघ सरकारले स्थानीय प्रदेश सरकारलाई 4 प्रकारको अनुदान वितरण गर्छ। यसमध्ये वित्तीय समानीकरण अनुदान निशर्त अनुदान हो। वित्तीय समानीकरण अनुदान निर्धारणमा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित अनुदान गरी 3 प्रकारका आधार समावेश गरिएको छ। स्थानीय र प्रदेशलाई बजेट कार्यान्वयनमा जिम्मेवार बनाउन कार्य सम्पादन हिस्सा बढ़ाउनु पर्ने सिफारिश यसअघि नै भएको थियो। संघीयता विज्ञ खिमलाल भट्टराई नेतृत्वको एक समितिले गत वर्ष सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेशसँग सहकार्य गरी स्थानीय तहमा जाने अनुदान मध्ये कार्य सम्पादनलाई 50% सम्म पुर्याउन सिफारिश गरेको हो।

0: नेपाल प्रहरीले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार सरसफाई राहत व्यवस्थापन तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रका बस्ती सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुंगा माटो बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी समिति स्रोत साधनका बावजूद निरन्तर खटिरहेको जनाएको छ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा ढुंगा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने तथा विद्यालय स्वास्थ्य संस्था लगायत सार्वजनिक महत्वका भवनको सरसफाई परि पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको छ। स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा प्रहरीले आवश्यक काम गरिरहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको जीवनयापन सहज बनाउन प्रहरी थप सक्रियाशील भएको बताएका छन्। पीड़ितहरूको घर सफा गर्ने, भग्नावशेषमा भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने र विद्यालय तथा स्वास्थ्य संस्थामा जम्मा भएका ढुंगा माटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको उहाँले बताउनु भएको छ। प्रवक्ता काफ्रेले विपदका कारण सिर्जित मनोवैज्ञानिक त्रासलाई मध्यनजर गर्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन प्रहरी प्रयासरत रहेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढ़ीले भौतिक तथा मानवीय क्षतिसँग प्रभावित क्षेत्रका बासिन्दामा मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ। विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा परेको मानसिक असरलाई ध्यानमा राख्दै प्रहरीले मनोपरामर्श सेवा समेत प्रवाह गरिरहेको छ। घर परिवार तथा सम्पत्ति गुमाएका पीड़ितमा उत्पन्न हुन सक्ने मानसिक तनावलाई ध्यानमा राखेर उनीहरूको दैनिक जीवनयापन सहजीकरण गर्ने कार्यलाई प्रहरीले प्राथमिकता दिएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टर लगायतका स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुन सक्ने दुर्व्यवहार र हिंसाका घटनाप्रति प्रहरी थप संवेदनशील भएको छ। उद्धार गरिएका व्यक्तिलाई राहत वितरण गर्दा स्थानीय तह तथा सरकारवाला निकायसँग समन्वय गरी व्यवस्थित र पारदर्शी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार बाढ़ी प्रभावित जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म 196 कार्यक्रम सञ्चालन गरी 47,774 जना लाभान्वित भएका छन्। यस्तै विपद पश्चातका विभिन्न व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रहरीले टिमुरेटु त्रिवेणी अपरेशन सञ्चालनमा पनि ल्याएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबोलाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841675694, 9191924।
5: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
6: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
5: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
7: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050, 9852127014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
8: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरुको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी सधैँ छ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी सेवा प्रवाह गर्न गृह मन्त्रालयले सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ। सहसचिव आनन्द काफ्लेको हस्ताक्षरमा जारी गरिएको पत्रमा मिति 2082 चैत 18 गते जारी गरिएको परिपत्र तथा 2083 भदौ 25 गते मुख्य सचिव र गृह सचिवबाट जुम बैठक मार्फत दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको हो। उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अरियाल मनोनित भएका छन्। अरियाललाई आइतबार बसेको पार्टीको सचिवालयको एउटा बैठकले महासचिव पदमा मनोनित गर्ने निर्णय गरेको हो। उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन्। अरियाल युवा अभियान तथा ग्लोबल युथ पोलियामेन्टका अध्यक्ष हुन्। उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण राउले, कालीप्रसाद छटोट, विष्णु पराजुले, दुर्गा अरियाल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन्। कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दावी गर्नुभयो। देश विकासका लागि इच्छा शक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ, घिसिङले भन्नुभयो। त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन, उहाँले भन्नुभएको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले कुनै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ। काभ्रेको बलथलीमा 2 दिन सञ्चालन भएको कार्यदल बैठकमा सहमति नजुटेपछि 3 नेतालाई जिम्मेवारी दिएको हो। थापा कार्यदलका संयोजक हुन् भने पोखरेल सदस्य सचिव हुन्। तर कार्यदल सदस्य तथा एमाले सचिव महेश बस्नेतले बैठकले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरिएको दावी गरेका छन्। कार्यदलमा प्रस्तुत गर्दै मसुदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावहरूलाई समिति अन्तिम रूप दिने जिम्मेवारी संयोजक रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दिएको छ, बस्नेतले जानकारी दिए। साथै बैठकले पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजकी ल्याउने विषयमा गम्भीर छलफल भएको जनाएको छन्। साथै बैठकले वर्तमान सरकारका अधिनायकवादी जनप्रतिनिधिको एकताबद्ध भएर जनताको पक्षमा उभिने निर्णय गरेको छ। वर्तमान सरकारका अधिनायकवादी फाँसीवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावहरूलाई समेत छलफलमा समेटियो। सचिव बस्नेतले भनेका छन् कार्यदलको अर्को बैठक आगामी असोज एक गते बस्ने सदस्यहरूले बताएका छन्। सोही बैठकमा तीन नेताले एकीकृत प्रतिवेदन पेश गर्नेछन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवाको भोरेकोशी बारीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत तथा विद्यमान कानून व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरेको छन्। थापाले सम्वाद सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाढ़ीमा आफन्त गुमाएका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि समेत गरिसकेको अवस्थामा पनि कानून प्रावधानका कारण उनीहरूलाई मृतक प्रमाणित गर्न नसक्ने अवस्था रहेको बताएका छन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष कुर्नुपर्ने व्यवस्था गरेको भन्दै उहाँले यसले पीड़ित परिवारलाई थप पीड़ा दिएको उल्लेख गरेका छन्। रसुवा र नुवाकोट पुगेर फर्किए लगत्तै आफूले यो विषय उठाएको स्मरण गर्दै थापाले आफन्त गुमाउँदाको अकल्पनीय शोकमाथि राज्यको कानूनी अर्चनाले पीड़ित परिवारलाई थप प्रताड़ित गरिरहेको बताएका छन्। बाढ़ी गएको 3 साता बितिसक्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक हुन नसकेको र राज्यका विभिन्न निकायबाट फरक फरक तथ्याङ्क आउँदा पीड़ित परिवार थप अन्यलमा परेको उनको भनाइ छ। थापाका अनुसार बेपत्ता व्यक्तिले मृत्यु दर्ता हुन नसक्दा पैतृक सम्पत्ति तथा ब्याङ्क खाता नामसारी बीमा दावी राहत र पेन्सन लगायतका सुविधाबाट परिवार वञ्चित हुन सक्ने अवस्था छ। मृत्युको न्यायिक घोषणा गराउन अदालत धाउनुपर्ने लामो कानूनी प्रक्रिया पनि पीड़ित परिवारका लागि थप बोझ बन्न सक्ने उहाँको भनाइ छ। उहाँको शोकमा अन्यले शोकमा रहेका नागरिकलाई तत्काल राहत दिन संघीय सरकारले कानून संशोधन गरी यो कानूनी बाधा फुकाउनु पर्ने माग गरेका छन्। साथै

एस जयशंकर लगायत वहाँसँग पनि भेटवार्ता हुनेछ। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि यो पहिलो विदेश भ्रमण हो। भोटेकसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित 13 खानेपानी तथा सरसफाई आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ। खानेपानी तथा जल व्यवस्थापन विभागका अनुसार बाढ़ीका कारण ती 13 आयोजनामा कम्तीमा रू 25 करोड़ 25 लाख बराबरको क्षति भएको छ। बाढ़ीबाट 1623 जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रभावित भएका छन्। विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीले विशेष गरी गोसाई कुण्ड र उत्तरगाया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको छ। अधिकांश आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूल लाइन शाखा पाइपलाइन तथा खानेपानीका धारा समेत बाढ़ीले बगाएको छ। उनका अनुसार गोसाई कुण्ड गाउँपालिका वडा नम्बर 1, 2 र 5 रहेका खानेपानी आयोजना पूर्ण रूपमा क्षति भएका छन्। ती आयोजनामा भएका क्षतिका कारण मात्रै करिब 900 भन्दा बढ़ी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन्। त्यसरी गरी उत्तरगाया गाउँपालिकाका वडा नम्बर 3 र 4 सञ्चालित खानेपानी आयोजनामा बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको विभागले जनाएको छ। कदलटार सिमले मुहान र बासस्थली सीमा लगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माण तथा खानेपानी सेवा सुचारू गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउने महानिदेशक श्रेष्ठले बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको निशापे रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ क्षति मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा चट्याङ क्षति मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेर एकपटक। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि 2 तर्फी नै खुलाउने तयारी। भोटेको सिप बाढ़ीमा हालसम्म 1395 सफेला। बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री शाहको बनाई। जोम सोममा आजदेखि जलवायु परिवर्तन बारे राष्ट्रिय सम्मेलन हुँदै प्रधानमन्त्री बारेलले पठाए सन्देश। असोज पहिलो सातादेखि पोखरा दुवै सिधा उडान हुने। उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अरियाल। एमालेमा चुटिन सहमति। प्रतिवेदनलाई अन्तिम रूप दिन 3 नेतालाई जिम्मेवारी। बिहार भारत जाँदै अर्थमन्त्री सोनी मुआगले रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बढ़ीको क्षति। र देशभर मनसुनी वायुको प्रभाव कायमै। आज पनि 3 प्रदेशमा भारी वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार पृष्ठ अहिले नौ बजे खबर सङ्गालो आउँछ। हामीसँग सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस्।

0: फोन र डायल गर्नुहोस् नम्बर 061-455-966 061-452-966
1: र इमेल गर्नको लागि radiosafalta@gmail.com
2: अब समाचार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज
3: रेडियो सफलता 103.4 मेगाहर्ज
4: सुन्न मन लाग्यो।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दवासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 98460-59581,
7: 98165-15475।
10: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852910504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860285575 9807159947 9857325575।
5: हेलो
6: हजुर सन्चै कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
10: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
9: फोन नम्बर 061-57-915।
11: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
12: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 98560325, 98086-35480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4।
8: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
9: उमंग,
8: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
9: ज्ञानी कामे गुरु।
8: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नुहोला।

0: México, Avanza Sonoros.
1: यो जीवन एउटा भाँडो हो, यदि यो भाँडोमा वास्तविक प्रेम राखिएको छ भने साँच्चै नै यो भाँडो त्यो प्रेमको उज्यालोले चम्किन्छ।

0: Umangga.
1: मरेपछि के होला? जुन जीवन पाइएको छ, जो जीवित छन्, यसमा के हुनेछ? यो कुराको उनीहरूलाई कुनै महत्व छैन। मरेपछि के होला? अहिले मरेका छैनन्, किनकि यो मन हो र मनको यस्तै बानी छ। यस्तो यस्तो ठाउँमा लैजान्छ कि नसोध्नुहोस्। यस्तो यस्तो ठाउँमा यस्ता यस्ता विचारहरू आउँछन् मानिसहरूको दिमागमा कि जसको कुनै सीमा नै छैन। यस्तो किन छ, यस्तो किन छ, यहाँ किन छ, त्यस्तो किन छ। यदि एक मिनटका लागि यी सारा चीजबाट निस्कियौं र हेरौं कि के छ,

0: कतिपय मानिसहरू छन् जो योजनामा व्यस्त छन्। कस्तो हुनु पर्छ मानिस, कस्तो हुनु पर्छ समाज, कस्तो हुनु पर्छ तर कस्तो छ मानिस, के हो, के हो मानिस? एक तरिकाले हेर्दा त ऊ वास्तवमा माटो हो र त्यो माटोमा 70% पानी छ र यो पानी बोल्छ पनि, हल्लिन्छ पनि, हिँड्छ पनि। हेर्नुहोस्, कतिपय मानिसहरू छन् जसले यस्तो भन्छन्, म पानीमा हिँडेर देखाउँछु, म पानीमा हिँडेर देखाउँछु। जब उसले देखाउँछ त हेर्नेहरूले ताली बजाउँछन्, मानिसहरूले भन्छन् चमत्कार भयो। तर यो पानी 70% पानी जमिनमाथि हिँड्दछ तर यसलाई कसैले चमत्कार सम्झिँदैन। पानी बग्छ तर यसलाई कसैले चमत्कार मान्दैन। सबै थोक उल्टो भयो नि। जहाँ ध्यान हुनु पर्थ्यो, के छ, ध्यान गयो कता, के हुनेछ, यो कुराको मानिसलाई कति चिन्ता हुन्छ। के होला भोलि, के होला पर्सि, के होला एक महिनापछि, के होला एक वर्षपछि, के होला मेरो छोराको, के होला मेरी छोरीको, के होला मेरो परिवारको, के होला मेरो नोकरीको, के होला मेरो अवकाशको, के होला। र जो राजा थिए इजिप्टमा धेरै हजारौं वर्ष पहिला, उनीहरूले के सोचेका थिए भने जब उनीहरू मर्नेछन्, मरेपछि उनीहरूलाई के हुनेछ। र कतिपय देशमा त के प्रथा थियो भने कि जब राजा मर्थे उनका सारा घोडा, हात्ती, नोकर, चाकर राजासँगै गाडी दिन्थे ताकि अर्को जन्ममा यी सारा मानिसहरू, सारा चीज, हात्ती, घोडा, रथ, धन, यी सबै उनैले पाउन। अब बुझ्नुपर्ने कुरा के हो भने ती सारा चीजहरू त अहिले पनि यही छन्। जुन धन उनले पछिल्लो जन्ममा पाउनु पर्थ्यो पाएनन्। र कुरा के हो भने एक वर्षको कुरा होइन, दुई वर्षको कुरा होइन, दस वर्षको कुरा होइन, त्यसको त हजारौं वर्ष बितिसक्यो, हजारौं वर्ष बितिसक्यो। तैपनि त्यस्तो भएन जुन ती मानिसहरूले सोचेका थिए कि हुनेछ। तर यो कुरा स्पष्ट भएपछि पनि मानिसले यो कुरालाई बुझ्न चाहँदैन, यो कुरालाई स्वीकार गर्न चाहँदैन। ध्यान त्यसमा दिनुहोस् जुन भइरहेको छ। यदि त्यसमा ध्यान दिएन जुन भइरहेको छ र ध्यान केवल त्यसैमा दिएको छ, के होला? यो त आफैमा स्पष्ट कुरा छ कि जे हुनेछ त्यो त राम्रो हुने छैन। आएका थियो जानेछौ र जे हुनु छ त्यो अहिलै हुन्छ र जे भइरहेको छ यसमा कति आनन्द छ, यसमा कति आनन्द छ मानिसहरूलाई त थाहै छैन। आनन्दका लागि कसैले यो गर्छ, कसैले त्यो गर्छ, कहिले यता घुम्छ, कहिले त्यता घुम्छ, कहिले यस्तो गर्छ, कहिले त्यस्तो गर्छ। तर सबभन्दा ठूलो कुरा छ कि जब मानिस अन्तर्मुख हुन्छ र त्यस चीजको अनुभूति गर्छ जुन उसकै भित्र रहेको छ, के शान्ति। शान्ति के हो? ती अविनाशीको अनुभूति गर्नु। सबै कुरा शान्त हुन्छ, त्यस पश्चात त्यो चाहना नै रहँदैन, यता दौड्यौं, उता दौड्यौं, यो गरू, त्यो गरू। अब जस्तो तपाईँ हेर्नुहोस् भमरालाई, त यता गइरहेको छ, उता गइरहेको छ, यसो गरिरहेको छ, त्यसो गरिरहेको छ, यता उडिरहेको छ, उता उडिरहेको छ। तर जब उसले त्यो फूल भेट्टाउँछ जसमा रस छ, त्यसमाथि बसेर शान्तिसँग त्यसको रसलाई उसले स्वीकार गर्छ, उसले त्यसको रस पान गर्छ, त्यस पश्चात उसलाई यताउता जाने आवश्यकता छैन। जबसम्म त्यहाँ रस छ र उसले पियो, शान्त हुन्छ, पाख छ, उसको पाख पनि चलिरहेको छैन, आरामसँग बसेर त्यसको सेवन गर्यो, त्यसको आनन्द लियो, तपाई पनि त त्यो मौरी जस्तै हुनुहुन्छ। तपाईलाई पनि त्यो रस चाहिएको छ र त्यो कहाँ पाइन्छ? त्यो पाइन्छ अविनाशी रूपी फूलमा। तपाई पनि आफ्नो प्वाख फटफटाइरहनु भएको छ, उड्ने कोशिश गरिरहनु भएको छ, यताउता गइरहनु भएको छ, र जबसम्म त्यो फूल तपाईले पाउनुहुन्न तबसम्म तपाई सन्तुष्ट हुनै सक्नुहुन्न, र जबसम्म तपाई सन्तुष्ट हुन सक्नुहुन्न तब शान्ति कसरी प्राप्त हुन्छ? मानिसहरूका लागि यो त छ नि, यदि एकपटक शान्ति पाइयो भने धेरै भयो। होइन, प्रत्येक दिन त्यो अविनाशीको अनुभव गर्नुपर्छ, हरेक दिन उनको दर्शन गर्नुपर्छ, प्रत्येक दिन उनलाई स्मरण गर्नुपर्छ, तब मात्रै यो जीवनमा जसलाई एकाग्रता भनिन्छ त्यो हुन्छ, ताकि तपाईँ यताउता नभड्किनुहोस् र आफ्नो जीवनमा बुझ्नुहोस् कि वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-343-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नु हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-57-9915।
10: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स, नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट्स मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 599।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर। सम्पर्क 98161 62 983, 98562 58 55। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
10: मेरी आमै न
9: नि घर बनाउने लाख कुरा त चढाई पनि छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
10: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
15: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
16: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
15: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
17: हजुर, आफ्नो अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461-75694, 98191-24824।
18: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः

0: गराओ, सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विधाको सदुपयोग, रेडियो सफलता, सफलता मीडिया प्रालिमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज, सम्पर्क नम्बर 0164529663, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होली र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी। आज नेपाली नारीहरूले अरून्धती सहित सप्त ऋषिको पूजा आराधना गरी यो पर्व मनाउँदैछन्। खास गरी आज नजिकको नदी खोला वा तालमा गई 365 वटा दतिवनले दाँत माझ्ने पर्वको रूपमा समेत यसलाई लिने गरिन्छ। समय परिस्थितिले यी सबै कुराहरू नदी नाला ताल तलैयामा जान सम्भव नहोला र सप्त ऋषिको

0: सामूहिक पूजा गर्न पनि सम्भव नहोला, तर जहाँ जस्तो अवस्थामा छौ त्यही श्रद्धा र भक्ति साथ मनले पूजा गर्न सकिन्छ। कार्यक्रम समय सन्दर्भमा आज हामी ऋषि पञ्चमीको महत्वको विषयमा कुराकानी गर्नेछौ र यसको पूजा विधि, त्यो सँगसँगै यसको धार्मिक महत्व, यसको शुरूआत कसरी भयो र त्यससँग जोड़िएका केही विषयवस्तुलाई अझै पनि समाजमा बुझाउन सकिएको छैन, यो के कारणले चाहिँ बुझाउन सकिएको छैन भन्ने विषयलाई पनि हामी खोतल्ने कोशिश गर्नेछौ र यसका धार्मिक महत्व मात्रै होइन वैज्ञानिक महत्व पनि छ, यी विषयवस्तुलाई हामी उठान गर्नेछौ। सलफलका लागि आज हामीसँग हुनुहुन्छ युवा पण्डित श्रवण पौडेल हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: हजुर, आज ऋषि पञ्चमी, आज सप्त ऋषिको पूजा आराधना गरी मनाइने पर्वको रूपमा हामीले ऋषि पञ्चमीलाई लिने गर्छौं र सबैभन्दा पहिला ऋषि पञ्चमी मनाउन चाहिँ कहिलेदेखि शुरू गरियो, यसको इतिहास बताइदिनुहोस् न।
1: नमस्कार, म श्रवण पौडेल। जति पनि अहिले श्रोताबिन्दहरू यो रेडियो सफलता सुनेर बसिरहनु भएको छ, विशेष गरेर आमा दिदी बहिनीहरूमा र सम्पूर्ण देश विदेशमा रहनु हुने समस्त श्रोता महानुभावहरूमा म व्यक्तिगत तर्फबाट सबैमा नमन गर्न चाहन्छु। सबैलाई यो ऋषि पञ्चमीको शुभकामना व्यक्त गर्न चाहन्छु। अब ऋषि पञ्चमी भाद्र शुक्ल पञ्चमीलाई हामीले ऋषि पञ्चमी भनेर भन्दछौं। यो नारीहरूको महान चाड हो, हिन्दू धर्ममा आबद्ध हुनुहुने सम्पूर्ण महानुभावहरूको महान चाड हो ऋषि पञ्चमी। यो कहिलेबाट शुरू भयो त भन्दा, कुनै समयमा एउटा नगर थियो विदर्भ नाम गरेको नगर, त्यसमा सेनजित नाम गरेका राजा थिए। त्यसैमा एउटा अत्यन्त चारै वेदाङ्गका चाहिँ ज्ञाता एकजना ब्राह्मण हुनुहुन्थ्यो, जसको नाम थियो सुमती, तिनैकी श्रीमतीको नाम थियो जयश्री। र तिनै जयश्रीले आफू रजस्वला भएको समयमा पनि उनले के गरिन् त भन्दा, छातछुत सम्बन्धी कुनै पनि नियमको तिनीले बारण गरिनन्। छातछुत, भाण्डा, जल स्पर्श आदि छुने काम गरिन्। अब सर्वप्रथम त किन चाहिँ यो नारीहरूले यो ऋषि पञ्चमीमा यसरी व्रत बसेर कसरी चाहिँ यिनीहरूमा यस्तो यो रज धर्म देखियो नारीहरूमा भन्ने क्रममा, परापूर्व कालमा के भयो त भन्दा, इन्द्रले वृत्रासुर नाम गरेका एउटा असुरको चाहिँ वध गरेका थिए। कारण तिनी चाहिँ ब्रह्मपुत्र भएको हुनाले तिनीलाई ब्रह्महत्या लाग्यो। ब्रह्महत्या लागिसकेपछि तिनी त्यहाँबाट तुरन्त ब्रह्माजीको शरणमा गए र ब्रह्माजीसँग उनले प्रार्थना गरे। अनि ब्रह्माजीले त्यो ब्रह्महत्यालाई चार भागमा विभाजन गर्नुभयो। अब को कोले यो ब्रह्महत्यालाई लिन चाहन्छौ त भनेर सोधेको खण्डमा कसैले पनि बोल्न सकेनन्। त्यसपछि पृथ्वीले भनिन्छन्, चार भागको एक भाग हजुरले मलाई प्रदान गर्नुहोस् भनिसकेपछि ब्रह्माजीले एक भाग पृथ्वीलाई प्रदान गर्नुभयो र पृथ्वीलाई एउटा वरदान पनि दिनुभयो र तिमीमा जति पनि ठूला खाल्टो भए तापनि क्रमिक रूपमा विस्तारै त्यो खाल्टो स्वत पुरिँदै जानेछ। र पृथ्वीमा जुन ब्रह्महत्या छ त्यो ब्रह्महत्यालाई आज पनि हामीले मरूभूमिको रूपमा देख्न सक्दछौ। र दोस्रो भाग उहाँले दिनुभएछ वृक्षहरूलाई, र वृक्षहरूलाई पनि एउटा उहाँले वर प्रदान गर्नुभयो र भन्नुभयो कि तिमीहरूलाई जसले जति बार काटे तापनि तिमीहरूमा नयाँ नयाँ मुनालहरू पलाउँदै जान्छन्। भनेको हुनाले आज वृक्षलाई जति काटे तापनि त्यसबाट नयाँ नयाँ मुनालहरू पलाएको हामीले देख्न सक्दछौ। र वृक्षलाई एउटा वृक्षको ब्रह्महत्या भनेको के हो त भन्दा, त्यसमा रहेको थुर जुन छ, त्यसमा रहेको चोप जुन छ, यसलाई हामीले ब्रह्महत्याको रूपमा जान्न सक्दछौ। र त्यस्तै प्रकारले तेस्रो भाग दिनुभएछ जललाई, अनि जललाई एउटा आशीर्वाद एउटा जाने वरदान पनि दिनुभयो ब्रह्माजीले। तिमी कुनै पनि समयमा जस्तो वस्तुमा पनि तिमी मिल्न सक्छौ भनेको हुनाले, पानीलाई आज हामीले रातो रंगमा मिसाइदिउँ रातै हुन्छ, कालोमा मिसाउँदा कालो, रातोमा हरियोमा, निलोमा, सेतोमा, जस्तो रंगमा हामीले मिसायौं पानी त्यसैमा जाने परिणत हुन्छ, त्यसैमा मिसिन पुग्छ। त्यही भएर यदि हामीले घरमै भोजन बनाउने क्रममा पनि यदि पाहुना थपिए भने दालमा तरकारीमा पानी थपेर नुन खुर्सानी आदि मिलाएर बाँड्ने चलन छ। र जललाई एउटा वरदान पनि दिनुभयो र यसको ब्रह्महत्या यसमा के देखिएको छ त भन्दा, जलमा जुन बुदबुदा हुन्छ, पानीको फोका हुन्छ, त्यसैलाई हामीले ब्रह्महत्याको रूपमा जान्न सक्दछौ। त्यही भएर पानी पिउँदाखेरिमा जबसम्म त्यो जलका बुदबुदाहरू निभ्दैनन्, जबसम्म जलमा देखिएका फिजहरू मर्दैनन् तबसम्म त्यो पानी हामीले ग्रहण गर्नु हुँदैन। यदि ग्रहण गरियो भने हामीलाई पनि ब्रह्म हत्याको दोष लाग्न सक्छ। त्यो भनेको ब्रह्म हत्या हो, त्यही भएर त्यसलाई निभाएर मात्र हामीले जल ग्रहण गर्नुपर्दछ। र तेस्रो चौथो भाग अब कसलाई दिने त भनेर चिन्तित हुनुभएको थियो नारीहरूले हर्षका साथ भने, ब्रह्मदेव यदि स्वर्गमा अहिले राज्य खाली छ, यदि स्वर्गमा चाहिने इन्द्रले राज्य चलाउन पाउँछन् भने यो हामीलाई दिनुहोस् भनिसकेपछि ब्रह्माजीले एउटा वरदान पनि दिनुभयो, तिमीहरूमा सदा सर्वदा काम शक्ति र भगवानमा भक्ति पनि सदा सर्वदा रहिरहनेछ भनेको हुनाले आज नारीहरू जहाँ भगवानका यज्ञहरू हुन्छन्, जहाँ भगवानका अर्चनाहरू हुन्छन्, जहाँ भगवानका गुणानुवादहरू हुन्छन्, त्यहाँ आज पनि पुरूष भन्दा स्त्रीहरूको नारीहरूको संख्या ज्यादा रूपमा हामीले देख्न सक्छौ। र उनीहरूकोमा ब्रह्म हत्या भनेको के हो त भन्दा यही रजो धर्म नै ब्रह्म हत्याको रूपमा हामीले जान्न सक्दछौ। र यस समयमा शरीर अशुद्ध रहन्छ, अत्यन्त कमजोरी रहन्छ। यस समयमा शरीर अशुद्ध रहने भएको हुनाले कुनै पनि देव कार्य र पितृ कार्य गर्नबाट अलगै रहनुपर्छ र आफ्नो भोजनालयमा पनि आफ्नो भान्सामा पनि जल भाँडा बर्तन आदि इत्यादिको स्पर्श नगर्नु भनेर ऋषि महर्षिहरूले बताएका छन्। तर यी जुन जयश्री नाम गरेकी ती सुमती कि श्रीमती थिइन्, यिनले यसमा कुनै पनि वास्ता नगरिकन छाँतछुत गरिन्। कालान्तरमा यिनको एउटा पुत्र भयो जसको नाम थियो सुमित्र र तिनकी बुहारीको नाम थियो चन्द्रावती। कालान्तरमा यिनीहरूको मृत्यु भयो, कारणवश पूर्व जन्ममा गरेको अपराधका कारणले पछिल्लो जन्ममा श्रीमान गुरु भएर जन्मी श्रीमती कुकुरनीको रूपमा जन्मिन्। अनि कुनै समयमा वार्षिक श्राद्ध आएको रहेछ अनि ती सुमित्र नाम गरेका ब्राह्मणले आफ्नो श्रीमतीलाई भनेछन् आज मेरो पिताजीको पुण्यतिथि हो, आज श्राद्ध गर्नुपर्दछ, तर्पण आदि दिनुपर्दछ र मैले ब्राह्मणहरूलाई पनि निमन्त्रणा गरेको छु, ब्राह्मण भोजन पनि गराउनु पर्दछ श्राद्धमा। मृताहे भूरी भोजनात् भनेको छ, मृत्यु भइसकेपछि ब्राह्मणहरूलाई धेरै धेरै भोजन गराउनु भनिएको छ। त्यही भएर आज तिमीले नयाँ नयाँ चाहिने विभिन्न किसिमका मिष्ठान्न परिकारहरू बनाऊ भनिसकेपछि ल हुन्छ त भनेर तिनले भनेका थिए। त्यसै समयमा तिनले मिष्ठान्नहरू परिकारहरू तयार पारेर बाहिर निस्केकी मात्र के थिइन्, एउटा विशालु सर्प आएर त्यो दूध पान गरेर विष खीरमा छाडिदियो। अनि त्यसै समयमा त्यो कुकुरनीले देखेकी थिए र त्यो गएर के गरी त भन्दाखेरिमा त्यो खीरलाई छुने काम गरी अनि त्यो देखिरहेकी थिए त्यो चन्द्रावतीले, जसकी बुहारी थिए उसले देखिरहेकी थिए र उसले आगोको अल्टो लिएर कुकुरलाई त्यो कुकुरनीलाई हान्ने काम गरी यहाँदेखि त्यो त्यहाँबाट भागेर फेरि मिष्ठान्न परिकार बनाएर ब्राह्मणहरूलाई भोजन गराए। र रात्रिको समयमा त्यही कुकुरनीले त्यो गोरुसँग गएर वार्ता गरिरहेकी थिए, आज तपाईँका छोरा बुहारीले मलाई केही पनि खान दिएनन्, यसभन्दा अघि त आफूले खाएर बचेको जुठो पिठो मलाई दिन्थे तर आज ब्राह्मणहरूले खाएको रित्तो पात पनि मलाई चाट्न दिएनन्, यहाँसम्म यिनीहरूले मेरो आज अपराध गरे भनिसकेपछि गोरुले पनि भन्यो ओहो लहेर वेदना त मेरो पनि छ, आज मेरै पुत्रले मलाई मुखमा कोरको लगाएर दिनभरि जोत्यो तर आज यो सुकेको पराल एक मुठी दिएको छ, यसबाट पनि म तृप्त हुँदिन, त्यही भएर आज पनि श्राद्धको दिनमा हलो जोत्नु हुँदैन र गोरुलाई भोको राख्नु हुँदैन, गोरुलाई बाँध्नु हुँदैन, श्राद्ध गर्ने समयमा गोरुलाई घाँस हाल्नु पर्दछ भनेर हामीले श्राद्धको समयमा गोरुलाई घाँस पनि दिने चलन छ। अनि यो वार्तालाई सुनेका थिए ती छोराले र तिनले अब कसरी यिनको चाहिने सद्गति होला त भनेर गइसकेपछि जंगलमा गई जाँदाखेरिमा सप्त ऋषिहरूसँग तिनको समागम भयो र ऋषिहरूलाई तिनले यो प्रश्न गरे केन कर्म विपा केन पितरौ मेतपोधना इमा अवस्थम सम्प्राप्त मोक्ष ते पात कात कथम, कुन कर्मद्वारा कुन त्यस्तो पाप कर्म गर्नाले चाहिँ मेरा माता पिता आज यो गतिमा प्राप्त भए, अब कुन के कारणले चाहिँ यिनीहरूको उद्धार हुन्छ यो हजुरले बताउनुहोस् भन्दा ती ऋषिहरूले बोल्नुभयो तब माता पुरा विप्र स्वगृह बालभाषत प्राप्तम ऋतु विदित्वातु सम्पर्क मकरो द्विज, पूर्व जन्ममा रजतशूलक अवस्था पनि छाछुत गरेको हुनाले यिनीहरू आज यो गतिमा प्राप्त भएका हुन्, तिमीले अब भाद्र शुक्ल पञ्चमी जसलाई ऋषि पञ्चमी भनिन्छ यो दिनमा अरुन्धति सहित सात ऋषिहरूको पूजन सात वर्षसम्म श्रीमान र श्रीमतीले युक्त भएर गरे भने देखुन् तिमीहरूको के हुनेछ त भन्दा तिनीहरूको कल्याण हुनेछ र तिमीहरूको पनि कल्याण हुनेछ भनेर यसरी बताइदिएको हुनाले आज पनि त्यही दिनबाट नै सारा नारीहरूले यो रजो धर्मबाट मुक्त हुनका निम्ति ऋषि पञ्चमीको व्रत गर्ने चलन रहिआएको
0: छ। हजुर, त्यो ऋषि पञ्चमीको महत्व चाहिँ के छ?
1: ऋषि पञ्चमीको महत्व यानि जसले यसको व्रत गर्दछ भने त्यसमा आयु आरोग्य विभिन्न किसिमका अवरोधहरूलाई विघ्न गरेर आफ्नो मनोकामनालाई पूर्ण गर्ने, त्यति मात्र नभएर सप्तऋषिहरूको आशीर्वादद्वारा विभिन्न बौद्धिक कार्य बौद्धिक क्षमताको चाहिँ वृद्धि हुने, अनि जसले यसको व्रत गर्दछ भने आयु आरोग्य ऐश्वर्य धन धान्य वृद्धि हुने, पुत्र पौत्रादिहरूको र यति मात्र नभएर सत्पुत्र पनि पैदा हुनेछ आदि इत्यादि चाहिँ भविष्य पुराणमा यसको बारेमा यसको व्रत गर्नाले यो फल मिल्दछ, उसलाई असल पुत्र प्राप्ति हुन्छ र ती पुत्रहरू पनि सत्मार्गमा चाहिँ प्रेरित हुन्छन्, सत्मार्गमा लाग्दछन्, जसका कारणले माता पिताको पनि उनीहरूले सहजै कल्याण गर्दछन् भनेर बताइएको छ।
0: हजुर, भनेपछि यसको धार्मिक महत्व पनि रहेको छ। आजको दिन ऋषि पञ्चमी भनिन्छ, कुन कुन ऋषिको कसरी पूजा गरिन्छ?
1: आजको दिनमा सप्त ऋषि अनि सातवटा ऋषिहरूको र माता अरुन्धतीको पूजा गरिन्छ। अब यहाँ एउटा शंका हुन सक्छ, सातवटा ऋषि मध्ये एउटा मात्र वशिष्ठकी श्रीमतीको नाम हो अरुन्धती, यिनी अरुन्धतीको मात्र किन पूजा गरियो? किन अत्रिकी पत्नी अनसुयाको पूजा गरिएन? गौतम ऋषिकी पत्नी अहिल्याको किन पूजा गरिएन? यहाँ शंका हुन सक्छ। ऋषि लोकमा सप्त ऋषिहरूको लोकको बीचमा अरुन्धती ताराको रूपमा बसेको हुनाले सप्त ऋषि सहित सातवटा ऋषि सहित यी अरुन्धतीको पूजा गरिन्छ। ती सातवटा ऋषिहरू भनेको को हुन् त भन्दा विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अरुन्धती सहित गरेर आठको हामीले पूजा गर्दछौ। यी आठवटाको पूजा यानि सात ऋषि र अरुन्धती सहित गरेर आठवटाको हामीले पूजा गर्दछौ। पूजा गर्दाखेरिमा सप्त ऋषिहरूलाई यज्ञोपवित अनि जनै चढाइन्छ, तर अरुन्धतीलाई चढाइँदैन। अरुन्धतीलाई सौभाग्य आदि चढाइन्छ, त्यो सप्त ऋषिहरूमा चढाइँदैन। र अन्य आवाहन, आसन, पाद्य, अर्घ्य, पञ्चामृत, स्नान, वस्त्र, त्यसपछि गएर चन्दन, अक्षता, अबिर, त्यसपछि गएर फूलहरू, सुपारीहरू जुन छन् यो अरुन्धती सहित सप्त ऋषिहरूलाई अरुन्धती सहित कश्यपादि सप्त ऋषि भ्यो नम भनेर अरुन्धती सहित हामीले सातवटा ऋषिहरूलाई यी वस्तुहरू चाहिँ प्रदान गर्दछौ। यी पूजाका सामग्रीहरू चाहिँ अर्पण गरेर यसरी सप्त ऋषि सहित अरुन्धतीको पनि हामीले पूजा गर्दछौ त्यस दिनमा।
0: हजुर, यो विशेष गरेर तीजलाई अझै विशेष गरेर चाहिँ पञ्चमी तिथिको यो सप्त ऋषिको जुन पञ्चमीको पूजा लगाइन्छ, यसलाई चाहिँ रजस्वलाको दोष मेटाउने भनेर चाहिँ बुझिरहँदाखेरि अहिलेको जनसमुदायलाई चाहिँ त्यो बुझाउन नसकेको हो कि जस्तो पनि लाग्छ, तपाईँले कसरी लिनु भएको छ यसलाई?
1: यसमा शास्त्रले बताए अनुसार रज धर्मको निरूपण गर्नका निम्ति र यसबाट मुक्त हुनका निम्ति यो कर्म गरिन्छ। यसमा यो धर्मले मात्र होइन, विज्ञानले पनि यसबाट चाहिँ रहितै छाछुटबाट रहितै रहनुपर्छ भनेर भनेको छ। किन त भन्दा त्यो अवस्थामा शरीर अत्यन्त कमजोर रहन्छ, कुनै पनि कार्य गर्नमा शरीर शिथिल रहन्छ, यसैले पनि त्यो कमजोर शरीरलाई सुरक्षित राख्नका निमित्त एकान्तमा चाहिने बस्नु भनेर चाहिने विज्ञानले पनि भनेको छ। अनि यतापट्टि गएर अब समाजमा हेर्ने हो भने रजस्वला भएकी नारीले गएर बारीमा गएर झालहरूलाई छुँदाखेरिमा, तरकारीहरूलाई छुँदाखेरिमा त्यसले फलहरू दिँदैनन्, भए तापनि बच्चीलाई लागेर कुहिएर जाने गरेको हामीले देखेका छौं। जुन वृक्षमा छ त्यो वृक्षबाट चाहिँ राम्रो फल प्राप्त हुन्छ। अनि त्यति मात्र नभएर यो किन गरियो त भन्दाखेरिमा, अब यो कुनै पनि कसैको पनि उद्धार नभइकन स्वयं आफ्नै उद्धार गर्नका निम्ति यो कर्म गरिएको हो। विदर्भ नाम गरेको नगर भनेको तपाईँ हाम्रो शरीर नै विदर्भ नाम गरेको एउटा नगर हो। यसलाई बुझ्नका निम्ति त्यसमा एउटा सेनजित नाम गरेको राजाले राज्य चलाउनु भनेको हाम्रो शरीरमा पनि एउटा कोही न कोही नित्य वस्तु आत्मा रहेर यो शरीरलाई चलाएको छ। जसरी त्यो राजाले त्यो राष्ट्रलाई चलाएको थियो, त्यही सेनजित रूपी जाने आत्माले हाम्रो शरीरलाई चलाएको छ। अनि त्यसमा रहने दुईटा ब्राह्मण र ब्राह्मणी भनेका को हुन् त भन्दा, ब्राह्मण भनेको यो हाम्रो शरीर हो, ब्राह्मणी भनेको को हो त त्यसको श्रीमती भनेको बुद्धि हो। अनि किन यिनीहरू चाहिने गोरु हुनु पर्यो तर पुत्र चाहिँ यति असल हुने, तर यिनीहरू गोरु भएर कुकुर निभाएर किन जन्मनु पर्यो त भन्दा, जब व्यक्ति बुद्धिको मात्र आश्रय लिन्छ, यानि जब व्यक्तिले चाहिने श्रीमतीको मात्र आश्रय लिन्छ उसको मात्र कुरा सुन्दछ भने देखुन, अरू कसैको आफूभन्दा ठूला बडाको कुरा सुन्दैन। शास्त्रको कुरालाई जानी पढेका विद्वान त थिए तर शास्त्रको कुरालाई यिनीहरूले मानेनन्। जसले गर्दाखेरि के भयो त भन्दा बुद्धिको आश्रयमा लागेको हुनाले यिनीहरूको मृत्यु पश्चात अधोगतिमा जन्म हुन पुग्यो र यिनले वेद शास्त्रको अध्ययन गरेका थिए। यो पुण्यको प्रतापले यिनले सत्पुत्र प्राप्त गरे। अनि ती दुईवटा छोरा भनेका को हुन् त भन्दाखेरिमा ज्ञान र विवेक रूपी चाहिने ती श्रीमती र बुहारी भनेका ज्ञान र विवेक हुन्। जब ज्ञान र विवेक हुन्छ त्यसपछि व्यक्तिमा जिज्ञासा जाग्छ। जब जिज्ञासा जाग्छ त ऊ ज्ञानको खोजीमा निरन्तर भौतारी रहन्छ र उसले सद्गुरूलाई यी सप्तऋषिहरूको यी छोरा बुहारी भएर चाहिने सप्तऋषिको पासमा जानु भनेको के हो त भन्दा तिनीहरू अन्यलमा परेर तिनीहरूलाई आज थाहा भयो मैले यो बुद्धिको आश्रय लिएर यो शरीरका इन्द्रियहरूलाई विभिन्न विषयहरूको उपभोग गरेर आफ्नो जीवनलाई व्यतीत गरे भन्ने ज्ञात भइसकेपछि त्यो छोरा र बुहारी रूपी चाहिने विवेक र ज्ञानको उदय भइसकेपछि विवेक र ज्ञानको उदयले सोच्न थाल्दछ, जिज्ञासा गर्न थाल्दछ, ओहो मैले यस्तो गरे उस्तो गरे, आजका दिनसम्म मैले आफ्नो जीवनलाई निरर्थकपूर्वक जिइरहेको छु, केही सार्थक त अब बनाउनु पर्छ है भन्ने थाहा हुन्छ जब ज्ञान र विवेकको उदय हुन्छ। अनि त्यसपछि सप्त ऋषिहरूसँग तिनीहरूको समागम हुनु भनेको के हो त भन्दा तिनीहरू भौतारिसकेपछि असल गुरूको प्राप्ति हुनु, यानि ब्रह्म ज्ञानी श्रोत्रिय ब्रह्मनिष्ठ गुरूको पासमा पुग्नु र ऋषिहरूले उनीहरूलाई बताउनु यो कर्मबाट चाहिने निवृत्ति हुनको लागि, यो कर्मबाट निवृत्त गराउनका निम्ति, आफ्नो माता पितालाई उद्धार गर्नका निम्ति तिमीले यो कर्म गर्नु भनेको के हो त भन्दा सत्पुरूषहरूले तपाईँ हामीलाई जुन उपदेश दिन्छन् यही नै सप्त ऋषिले ती सुमित्र र यतापट्टि गएर चन्द्रावतीलाई दिएको के हो त भन्दा उपदेश हो। अनि तिनीहरूले आएर त्यो गर्नु, यसको तात्पर्य के हो त भन्दा उनीहरूले उपदेश दिइसकेपछि उनीहरूले बताएको मार्गमा हामीले आफ्नो मनलाई लगायौं। किन त भन्दा यो मन नै बन्धन र मोक्षको कारण हुन्छ। भनिन्छ मन एव मनुष्याणम कारणम बन्ध मोक्ष हो भनेर देव भागवतमा पनि हामीले पाउन सक्छौ। यो मनलाई यदि सत्मार्गमा प्रेरित गर्यौं भने यही मन के हुन्छ, मोक्षको मार्ग हुन्छ। यही मनलाई यदि हामीले संसारतिर विचलित गरायौं भनेदेखि यही नै बन्धनको कारण बन्न सक्दछ। मुक्तिको कारण पनि मन हो र बन्धनको कारण पनि मन हो। उनीहरूले त्यहाँ उपदेश लिएर आइसकेपछि गुरूले भने अनुसार नै उनीहरू सत्मार्गतिर के भए प्रवृत्ति मार्गमा सत्मार्गतिर चाहिँ प्रेरित भए सत्मार्गमा उनीहरू लागेका थिए। अनि त्यहाँ लागिसकेपछि ती दुईटाको चाहिने कल्याण हुनु, तिनीहरू चाहिँ मुक्त हुनु भनेको के हो त भन्दा ज्ञान र विवेकको उदय भयो, गुरूबाट चाहिँ उपदेश प्राप्त गरे, त्यो उपदेशलाई आफ्नो व्यवहारमा ल्याए, जसबाट उनीहरूमा वैराग्य त जाग्न लाग्यो। वैराग्य जागिसकेपछि जबसम्म ज्ञान हुँदैन तबसम्म जबसम्म भक्ति हुँदैन तबसम्म ज्ञान हुँदैन, जबसम्म ज्ञान हुँदैन तबसम्म वैराग्य हुँदैन, जबसम्म वैराग्य हुँदैन तबसम्म मुक्ति हुँदैन। त्यसपछि गुरूको यस्तो वेद शास्त्रको उपदेश सुनिसकेपछि संसारबाट तिनीहरूलाई वैराग्य आयो। संसारबाट वैराग्य आइसकेपछि उनीहरूले केवल भगवत चिन्तन गर्न लागे। ऋषि पञ्चमीको व्रत गर्नु भनेको के हो त भन्दा गुरूले दिएको उपदेश अनुसार आफूले चाहिँ त्यो मार्गमा हिँड्नु हो। त्यो मार्गमा हिँडिसकेपछि उनीहरूको कल्याण हुनु भनेको स्वतः आफ्नै, त्यही भएर आफ्नो कल्याण आफैले गर्नु पर्दछ, अरू कसैले पनि गर्दैन। त्यही भएर आफ्नो कल्याणको निम्ति आफू नै तत्पर रहनु पर्दछ भन्ने यो ऋषि पञ्चमीको व्रतबाट हामीले यो ज्ञानलाई प्राप्त गर्न सक्दछौ। यो शास्त्रले त यो एउटा संकेत मात्र गरेको, यसो गर्नाले यो हुन्छ, यो गर्नाले यो हुन्छ, तर तिमी कर्मबाट विमुख भयौ, यदि तिमी मनोमानित ढंगले चल्न लाग्यो भनेदेखि तिम्रो कदापि गति हुँदैन। तिमीले ठूलाबडाको उपदेश पनि सुन्नुपर्दछ र शास्त्रलाई पनि तिमीले बुझ्नुपर्दछ। यसो गर्यो भनेदेखि तिमीले सहजै यो भवसागरबाट पार तर्न सक्दछौ भनेर यो कथाको चाहिँ नि सारलाई हामीले खिचेर यसको स्मरण गर्न सक्दछौ र यसरी नै हामी समाजमा रहन सक्दछौ।
0: हजुर, जस्तै आजको दिन बिहान नदी कुण्डमा चाहिँ स्नान गरेर 365 वटा दतिवनले चाहिँ मञ्जन गर्ने भन्ने प्रचलन चलिआएको छ। हामीले पनि हाम्रो हजुरआमा आमाबाट सिक्दै आयौं। यो चाहिँ कतिको सान्दर्भिक छ, यसको महत्व चाहिँ के छ?
1: आजको दिनमा बिहान उठेर कुनै नदी तलाउमा जानु भनेर भनिएको छ, तर अहिले त समय अनुसार त्यहाँ जाने अनुकूल त छैन। त्यस समयमा हामीले आफ्नो धारामा नै गंगे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलस्मिन सन्निधिम कुरु भनेर सम्पूर्ण तीर्थहरूलाई हामीले आवाहन गर्न सक्दछौं। यदि फेरि हामी तीर्थमा गएर स्नान गर्दैछौ भनेदेखि त्यहाँ हामीले गंगाको गंगे चाहिँ मुनि चैव भनेर गंगाको हामीले आह्वान गर्दैनौ। यदि हामी घरको धारामा नुहाउन लागेका छौं भने त्यहाँ हामीले गंगाको स्मरण गर्दछौ, गंगालाई आह्वान गर्दछौ। अनि यसरी आह्वान गरिसकेपछि 360 दत्युनले चाहिँ के गर्नु छ, दन्त धावन गर्नु भनेको छ। यो ऋषि पञ्चमी व्रतको दिनमा एक दिन मात्र गर्ने भनेको त होइन, तर यो सकिन्छ भने दिनको एउटा दत्युन प्रयोग गर्नु भनेको छ। त्यो प्रयोग गर्न नसकेको कारणले गर्दाखेरिमा एकै दिनमा 360 स्नान गरेर 360 चाहिँ दत्युनले दन्त धावन गर्नु भनेको छ। यो के छ त भन्दाखेरिमा अहिले यो जीवनै चाहिने कोल्टो परेको छ, अहिलेको समयले कोल्टो फेरेको छ। यहाँसम्म कि यदि पहिले चलिआएका पहिले परम्परागत चलि आइरहेका कुराहरूलाई यदि भन्ने हो भनेदेखि त्यो अविश्वसनीय र असम्भव जस्तो लाग्दछ। सायद त्यस्तै होला, हाम्रो यो जुन टुथपेस्ट हामीले प्रयोग गर्छौं त्यसलाई त्याग गरेर हामीले दत्युनको प्रयोग गरौं भन्दाखेरिमा सायद त्यस्तै हुन सक्ला, यसमा अविश्वास र असम्भव अवश्यमेव हुन सक्छ जस्तो लाग्छ। तर जसले जतिसुकै भने तापनि जुन दत्युवनले जुन फाइदा गर्दछ त्यो फाइदा यो टुथपेस्टले कदापि गर्न सक्दैन। त्यसलाई निचोरेर त्यो ब्रुसमा लगाएर त्यसले चाहिँ दाँत मान्नु अत्यन्त झन्झटिलो कार्य हो। त्यही भएर यो टुथपेस्ट भन्दा स्वयं गुण हितकारक छ दतिवन। त्यही भएर सुश्रुत र चरक आदिले पनि के भनेका छन् त भन्दा यो टुथपेस्टलाई छाडेर दतिवनको प्रयोग गर्नु, विभिन्न किसिमका वनस्पतिहरूको प्रयोगद्वारा हामीले विभिन्न फाइदाहरूलाई प्राप्त गर्न सक्दछौ भनेर भनेका छन् तिनीहरूले। हामीले यदि बौद्धिक विकास बढाउनु छ भनेदेखि अपमार्गको प्रयोग गर्नुपर्छ भनेर बताइएको छ। अनि ठिक त्यस्तै प्रकारले यदि मुखको दुर्गन्धलाई हटाउनु छ भनेदेखि निमको प्रयोग गर्नु, अनि ठिक त्यस्तै प्रकारले आफ्नो कालोपनलाई हटाएर जिब्रोलाई सक्रिय राख्नका निम्ति ढुम्रीको प्रयोग गर्नु भनिएको छ, स्वरलाई मिठो बनाउनका निम्ति बैरको प्रयोग गर्नु भनिएको छ, र ठिक त्यस्तै प्रकारले यो मुखको जुन एलर्जी छ मुखको एलर्जीलाई हटाउनका निम्ति बबुलको प्रयोग गर्नु भनेर तिनीहरूले बताएका छन्। र अब कस्तो समयमा चाहिने, अझै पनि गाउँघरमा के छ त भन्दाखेरिमा कतिपय ठाउँमा तेलमा नुन मिसाएर दन्त धावन गर्ने चलन रहेको छ। तर आज हामी के छ भने टुथपेस्टको प्रयोग गरेर आजीवन संवेदनशील दाँतलाई धारण गरेर आजीवन हामी पीड़ित रहन चाहन्छौ। तर जसले यो अपमार्ग यानि दत्युवनको प्रयोग गरेका छन् तिनीहरूले 80 वर्षको उमेरसम्म पनि मकै चपाउन तिनीहरू पछि पर्दैनन्। र यो दन्त धावन कस्तो कस्तो समयमा गर्नु त भन्दाखेरिमा कस्तो समयमा गर्नु कस्तो समयमा नगर्नु भन्दाखेरिमा यसमा पाश्चात्य वैज्ञानिक प्रमेनिजले पनि भन्नुहुन्छ र हाम्रो शास्त्रहरू पनि भन्छन् जब रोग शरीर रोगले ग्रस्त भएको छ शरीर अस्वस्थ छ भने त्यस समयमा दन्त धावन कदापि पनि गर्नु हुँदैन। यदि गरियो भने के हुन्छ त भन्दा जब काटेको ठाउँमा नुन अमिलो खुर्सानी लगाएर हामीले लगाउँदाखेरिमा जुन हालत हुन्छ ठिक त्यस्तै हुन्छ। अस्वस्थ रहेको बेलामा यो दत्युवनको प्रयोग गर्यौं भने यानि हामीले दन्त धावन गर्यौं भने यसबाट हामीले रोगलाई निवारण गर्नका निम्ति दन्त धावन गर्छौं त हामीले उल्टो रोगलाई नै निम्त्याइरहेका हुन्छौं। त्यही भएर पनि दन्त धावन अस्वस्थ अवस्थामा नगर्नु भनेर पाश्चात्य वैज्ञानिक प्रमेनिजले पनि भनेका छन् र आयुर्वेदमा पनि भनिएको छ मुखस्य पाके शोभे च कर्ण रोगे नवसरे शिरो रुजादिते आन्ते नेत्र रोगे मदाते त्रिसिते चारदिते कण्ठे रोगे तालवष्ठजे गदे जिह्वा मय दन्त रोगे श्वास कासा वमिसु छ। जब हाम्रो मुख सुनिन्छ कानको रोग हुन्छ आँखाको रोग हुन्छ मुखमा रोग हुन्छ, जब हामीलाई अत्यन्त प्यास लाग्छ र यो ओठ सम्बन्धी मुख सम्बन्धी नाक सम्बन्धी कुनै रोग हुन्छ भने दाँत सम्बन्धी रोग छ भने त्यस समयमा दन्त धावन नगर्नु। किन त भन्दा जब हामी अस्वस्थ हुन्छौ त्यस समयमा हाम्रो शरीरको ऊर्जाहरूको दृष्टि भनेको केमा हुन्छ त भन्दा त्यही रोगमा नै तिनीहरूको दृष्टि हुन्छ र हाम्रो शरीरमा भएका सम्पूर्ण अरबौं जीवाणुहरू पनि त्यसैमा केन्द्रित भएर रहेका हुन्छन्। यदि त्यस समयमा हामीले टुथपेस्टको प्रयोग गर्यौं भने अथवा यो चाहिँ प्राकृतिक यो दतिवनको प्रयोग गर्यौं भने देखु ती जीवाणुहरू मर्दछन्, जसले गर्दाखेरिमा त्यो बिरामीमा चाहिने वमन हुने रिंगट लाग्ने आदि इत्यादि चाहिने समस्याहरू देखा पर्न सक्दछन् जसले गर्दा झन रोगको भय हुन्छ। त्यसैले तर कुनै पनि समयमा चाहे स्वस्थ अवस्थामा होस् चाहे अस्वस्थ अवस्थामा होस् कुनै पनि समयमा निमको दतिवन चाहिँ हामीले कुनै पनि समयमा प्रयोग गर्न सक्छौं भनेर चाहिँ आयुर्वेदहरूमा पनि बताइएको छ र यिनी प्रमेनितको अनुसार अस्वस्थ अवस्थामा कदापि हामीले दन्त धावन गर्नु हुँदैन भनेर उहाँले बताउनु भएको छ। त्यहीबाट पनि हामीले पहिले जुन पाँचवटा दतिवनका चाहिने फाइदाहरू बताइयो, यसबाट जुन फाइदा हुन्छ त्यो फाइदा टुथपेस्टबाट हुन सक्दैन, त्यही भएर हामीले सकिन्छ भने आजकै दिनबाट पनि यो दतिवनको प्रयोग गर्न सक्दछौ।
0: हजुर, दतिवनको प्रयोग अत्यन्त वैज्ञानिक छ भनेर यहाँले भनिरहँदाखेरि फेरि पनि म रजस्वलाकै प्रसंगमा आउँछु। जस्तै यो रजस्वलालाई हेर्ने हो भनेदेखि एउटा प्राकृतिक गुण प्रति समस्त मानव जगतको ध्यान आकर्षित भएको छ र ऋषि पञ्चमीको परिकल्पना गरेको त्यही अनुसारै हुनुपर्छ भनेर पनि भनिएको छ र महिनावारीलाई चाहिँ पछिल्लो समयमा भुवाछुतसँग जोडेर चाहिँ तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या गर्न थालिएको छ। यसलाई चाहिँ एउटा धार्मिक क्षेत्रमा लागेको व्यक्तित्व भएको हुनाले तपाईँले चाहिँ कसरी यसलाई व्याख्या गर्नुहुन्छ?
1: यसमा हामीले के भन्छौं भनेदेखि यदि कसैले यो छुवाछुतको भारण गर्दैन, यसबाट विमुख हुन चाहन्छ भने त्यसले सर्वप्रथम त जब रजस्वला हुन्छ त्यसले भगवानको मन्दिरमा गएर भगवानको विग्रहको दर्शन गरेर देखाउन सकोस्। त्यस समयमा उसले गीता, भागवत, रामायण जस्ता ग्रन्थहरूको चाहिँ अध्ययन गर्न सकोस्। त्यस समयमा उसले भगवानका मठ मन्दिरमा गएर दर्शन गर्न सकोस् आदि इत्यादिद्वारा चाहिँ उनीहरूलाई हामीले भन्ने गर्छौ। त्यही भएर यो जुन अशुद्ध अवस्था छ त्यो अशुद्ध अवस्थामा कदापि पनि हामीले भगवानको स्पर्श गर्नु हुँदैन। भगवानको चाहिँ जुन भगवानका गान गाइएका, भगवानका गीतहरू गाइएका शास्त्रहरू छन् तिनीहरूको स्पर्श गर्नु हुँदैन। भोजनालयमा गएर जलहरूको र यतापट्टि गएर भाण्डा यानि बर्तनहरूको, भाँडाहरूको स्पर्श गर्नु हुँदैन। यदि हामीले गरियो भने जब नियमबाट विपरीत गर्छौ, यदि देशको मूल कानूनलाई नै संविधान भनिएको छ, जो संविधानबाट विमुख हुन्छ भने त्यसलाई अवश्य नै कानूनले समात्छ, त्यो कानूनको दायरामा जान्छ। ठिक त्यस्तै प्रकारले हामी जति पनि हिन्दू धर्ममा आबद्ध छौं, अर्थात यस राष्ट्रमा हामी जति पनि छौं, तपाईँ हामी सबैको कानून भनेको के हो त भन्दा वेद हो। जो वेद विहित कर्म गर्दछ, शास्त्रोक्त वेदले बताए अनुसार कर्म गर्दछ भने त्यसलाई कुनै पनि त्यस्तो दुविधा हुँदैन। तर वेद विहित कर्म गर्दछ, वेदले रहित, वेदलाई जसले मान्दैन, नास्तिकवादमा गएर जसले कर्म गर्दछ भने देखुन त्यसलाई विभिन्न किसिमका दण्ड र सजायहरू यमराजले दिने गर्दछन्। अब कसैले भन्ला मैले थाहा पाइन, मैले थाहा नपाइकन गरेको हुँ भनेर यदि कसैले त्यस समयमा यमराजका दूतहरूसँग प्रश्न गर्छ भने त्यस समयमा उसले भन्छ, अरे जसरी तेरो कानूनले, तेरो देशको कानूनले मलाई थाहा थिएन मान्छे मारे कानून लाग्छ भन्ने, त्यही भएर मैले मारेको हुँ भनिस् भने त्यो कानूनले कदापि तँलाई छोड्दैन। ठिक त्यस्तै प्रकारले यो होइन कि मैले वेदशास्त्रको अध्ययन गरेको थिइनँ, शास्त्रको अध्ययन थिइनँ, अध्ययनको ज्ञानको कमी थियो ममा, त्यसैले मैले गरेँ भनेर यदि कसैले भन्छ भने तैले शास्त्रको अध्ययन नगर्नु तेरो कमी हो, तेरो कानून सम्बन्धी ज्ञान प्राप्त नगर्नु तेरो कमी हो, त्यही भएर कुनै पनि हालतमा हामीले तँलाई छान्नेवाला छैनौ भनेर अनेक प्रकारका यातना चाहिँ त्यहाँ दिने कार्य गरिन्छ। त्यही भएर पनि हामीले शास्त्रलाई हेर्नुपर्दछ र यस लोक र परलोकमा विश्वास गर्दै यस लोकमा जसरी जे जस्ता चाहिने गलत कार्य कानून विपरीत कर्म जसले गर्दछन् तिनीहरूलाई जसरी दण्ड सजाय दिन्छ यस लोकमा दिन्छ, जसले यसै लोकमा बनाएको कानूनको उल्लंघन गर्छ त्यसलाई यसै लोकमा दण्ड सजाय मिल्छ, जसले परापूर्वकालदेखि बनाउँदै आएको विधि विधानको नियम जहाँ चाहिँ इमारत आदिले बनाएको नियमको उल्लंघन गर्दछ भने जसले नियम बनाएको दण्ड सजाय दिने उसैले हो, अरूले त दिने अधिकार छैन। त्यही भएर यस राष्ट्रमा यदि कसैले धर्म विरूद्ध कार्य गर्दछ भने त्यसलाई कसैले पनि केही गर्न त सक्दैन, यसो नगर भन्लान्, धर्मबाट विमुख नभई भनेर भन्लान्, तर त्यसको दण्ड र सजाय दिने भनेको यमराज र यमराजका दूतहरूले उसलाई दण्ड सजाय दिने कार्य गर्दछन्। त्यही भएर पनि हामीले यो ज्ञानलाई बुझेर पनि र यसमा कति पनि यसबाट विचलित नभइकन विज्ञानले पनि भन्छ छुवाछुत गर्नु हुँदैन र कुनै पनि यस समयमा कुनै त्यस्तो कार्यभार पनि गर्नु हुँदैन भन्छ। हाम्रो धर्मशास्त्रले पनि त्यही भनेको छ, शरीर शिथिल हुन्छ, त्यही भएर पनि यस्ता कार्यहरू गर्नु हुँदैन र समाजमा पनि हामीले घटेका घटना देख्छौं, कुनै करेसबारीमा जाउँ तरकारीहरूको स्पर्शहरू गर्दाखेरिमा ती कुहिएर जान्छन्, तिनीहरूले गतिलाई फल दिन सक्दैनन्। त्यही भएर सामाजिक, वैज्ञानिक र धार्मिक दृष्टिकोणले पनि यसको हामीले पालन गर्नुपर्दछ। पालन गरिएन भने देखुन यसको जसले उल्लंघन गर्दछ दण्ड सजाय उसैले भोग्दछ। कल्प कोटि सतैरपी आफूले गरेको कर्मको फल चाहे करोड़ौ जन्म किन नहोस् त्यतिन्जेलसम्म पनि उसले भोग्नै पर्दछ। अब आलिति यो दन्त धावनकै प्रसंग छ, यसतिर जाउँ। जब हामीले यो अपमार्गलाई आजको दिनमा दन्त धावन गर्दाखेरिमा अपमार्गलाई वृक्षबाट आफूले ग्रहण गर्दछौं भने त्यस समयमा त्यो वनस्पतिसँग हामीले प्रार्थना गर्नुपर्दछ। के भनेर प्रार्थना गर्ने त भन्दा, आयुर बलम यसो वर्च प्रजा पशु वसुनि च ब्रह्म प्रज्ञाम च मेधाम च त्वन्नु देही वनस्पति। हे वनस्पति, तिमीले मलाई आयु बल यस ऊर्जा ज्ञान वस्तु र बुद्धि चाहिँ मलाई प्रदान गर, म तिमीसँग प्रार्थना गर्दछु भनेर वनस्पतिसँग हामीले के गर्दछौं त भन्दा प्रार्थना गर्दछौं। अनि यो दाँतलाई जब हामीले माद्दछौं, त्यो दतिवनले दाँतलाई माद्दछौं, यो आजको दिनमा मात्र होइन, आज यो पञ्चमीको दिनमा मात्र चाहिँ वनस्पतिसँग प्रार्थना गरेर दन्त धावन गर्ने होइन, यो हामीले दैनिक गर्न सक्छौं भनेदेखि दैनिक वनस्पतिसँग प्रार्थना गरेर दन्त धावन गर्छौं। दन्त धावन गर्दा मुख दुर्गन्ध नाशाय दन्तानां च विशुद्धये स्थिवनाय च गात्राणां कुर्वेहं दन्त धावनम्। मेरो मुखको दुर्गन्धलाई निवारण गर्नका निम्ति, दाँतलाई सुरक्षित सफा राख्नका निम्ति, शुद्ध राख्नका निम्ति र आफ्नो शरीरमा भएको खकारहरूलाई बाहिर निकाल्नका निमित्त मैले दन्त धावन गर्दछु भनेर त्यो दतिवनले दाँत माझ्ने काम गरिन्छ। र यसरी स्नान गरेर दन्त धावन गरेर आइसकेपछि कुनै पनि गुरूहरूद्वारा पूजन गरिन्छ। पूजन गर्ने क्रममा सर्वप्रथम पञ्चगव्यको प्रार्थना गरिन्छ, कर्मपात्र विधि आदि इत्यादिद्वारा पवित्र कुशको धारण गरिन्छ। किनभने कुनै पनि कार्य गर्दा कुशले रहित गरियो भनेदेखि त्यो वृथा हुन्छ भनिएको छ। त्यही भएर हामीले त्यसलाई सार्थक बनाउनका निम्ति कुशको प्रयोग गर्दछौं। अनि पवित्र धारण गरेर अर्घ पूजन गरिसकेपछि सूर्यलाई अर्घ दिइन्छ। सूर्यलाई अर्घ दिइसकेपछि दीप कलश गणेशको पूजा गरिसकेपछि हामीले सातवटा ऋषिहरूको स्थापना गर्दछौं र सातवटा ऋषि मध्ये बीचमा जसरी ऋषि लोकमा बीचमा दीप्यमान भएर अरुन्धती नाम गरेकी तारा छन् तिनैको हामीले अरुन्धती नाम गरेर बीचमा तिनको पूजा गर्दछौं र तिनीहरूलाई पहिले भने अनुसार नै हामीले आवाहन आसन पाद्य जसरी हामीले आफ्नो लोक व्यवहारमा पनि कसैलाई पाहुनालाई बोलाइन्छ, स्वागत निमन्त्रणा गरिन्छ बस्नको लागि भनेर आसन दिन्छ, त्यसपछि पाउ धुनलाई जल दिन्छ, हात धुनको लागि जल दिन्छ, यस्तै प्रकारले ती ऋषिहरूलाई हात धुनको लागि अर्घ दिने चलन छ र उनीहरूलाई स्नान गर्नका निम्ति कुनै धारोहरू देखाइन्छ भने भगवानलाई पनि स्नान गर्नका निम्ति शुद्ध जलको आवश्यकता पर्दछ र नुहाएर मात्र यो शरीरको मैलो हट्दैन, शरीरको मैलो हटाउनलाई जसरी साबुन सेम्पू हामीले लगाइन्छ ठिक त्यस्तै प्रकारले ऋषिहरूलाई देवताहरूलाई पूजन गर्दाखेरिमा दूध दही घिउ मह चिनी पञ्चामृत भनेको के हुन् त भन्दा साबुन सेम्पू फेसवास आदि हुन् र यिनीहरूले मात्रै पनि यसले शरीरको मैलोलाई छुटाउँछ तर त्यो साबुन रूपी मैलोलाई पखाल्नका निम्ति फेरि जसरी हामीले जलको प्रयोग गर्छौं ठिक त्यस्तै प्रकारले दूध दही घिउ मह चिनी पञ्चामृत चढ़ाइसकेपछि ऋषि अरुन्धती सहित सप्त ऋषिलाई पनि जल चढ़ाउने चलन छ। त्यसपछि जसरी हामीलाई वस्त्रको आवश्यक पर्दछ त्यसरी नै वस्त्र चढ़ाउँछौं, त्यसपछि चन्दन अक्षताको टीका लगाइने चलन छ, त्यसपछि पुष्पहरू चढ़ाइन्छ, त्यसपछि यज्ञोपवीत जनैहरू चढ़ाइन्छ, जनै सप्त ऋषिहरूलाई चढ़ाइन्छ र पहिले भने अनुसार अरुन्धतीलाई चाहिँ सौभाग्य आदि चढ़ाउने चलन रहेको छ र सप्त ऋषि सहित अरुन्धतीलाई सिन्दूर आदि चढ़ाइन्छ, फूलका मालाहरू छन् भनेदेखि चढ़ाउने चलन छ, अक्षता चढ़ाउने चलन छ, धूप बाल्ने चलन छ, हामीले सेन्ट छरे जस्तै गरेर ऋषिहरूलाई पनि धूपको सुगन्ध हामीले फैलाउनका निमित्त धूपको वासना दिनका निमित्त धूप बाल्दछौं र जसरी हामीलाई प्रकाश उज्यालो मन पर्दछ उज्यालोमा हामी रहन चाहन्छौं ठिक त्यस्तै प्रकारले ऋषिहरूलाई पनि हामीले बत्ती बालेर ज्योति देखाउँछौं र बत्ती यस किसिमबाट पनि यज्ञमा बालिन्छ कि जब अन्धकार हुन्छ तब हामीमा चाहिँ नि नकारात्मक सोचाइहरू आउन थाल्दछन्, जब प्रकाश हुन्छ तब हामीमा सकारात्मक सोचाइहरू आउँदछन्। त्यही भएर हाम्रो जीवनमा सदा सर्वदा सकारात्मक भाव आइरहोस्, सकारात्मक सोचाइ आइरहोस् भन्नका निमित्त यज्ञमा हामीले बत्तीको पूजा गर्दछौं भने समस्त विघ्नलाई निवारण गर्नका निमित्त गणेशको पूजन गर्दछौं र कलशको पूजन सम्पूर्ण तीर्थका अधिपति जलका अधिपति वरुण भएको हुनाले तिनी वरुणदेवलाई पूजा गर्दछौ। यहाँ कि मैले कुनै तीर्थको पूजा गर्न पाइन, सम्पूर्ण जलकै अधिपति भइसकेपछि सम्पूर्ण तीर्थहरूको पनि मैले पूजा गरे भनेर कलशमा सम्पूर्ण देवी देवताहरूलाई पनि आवाहन गरेर पूजा गर्ने चलन छ र यसरी हामीले सप्त ऋषिको पूजा गरेर त्यो यज्ञ मण्डपलाई आठ पटक सम्म परिक्रमा गर्ने चलन पनि रहेको छ यथासम्भव। आजको दिनमा दीप कलशको पूजा पनि गर्दछौं र सप्त ऋषि सहित अरुन्धतीलाई सम्झिएर मनद्वारा नै आजको दिनमा हामीले पूजा गर्दछौं। तर मैले यथासम्भव यथाशक्ति यथामती मैले जे जाने त्यो गरेको छु भनेर सप्त ऋषिहरूसँग प्रार्थना गर्दै हामीले यसरी पूजा विधि पनि समापन गर्दछौं र अन्तिममा गएर सम्पूर्ण गरेको कर्म जति मैले अहिलेसम्म गरेका सत्कर्म जति भगवानमा अर्पण गर्दछु भनेर भगवानमा अर्पण गरिन्छ। किन त भन्दा जसरी हामीले पैसा कमाएर बैंकमा राख्यो भने चाहिएको समयमा निकाल्न सक्दछौ, ठिक त्यस्तै प्रकारले हामीले पनि यस मनुष्य चोलामा पुण्य कर्म गरेर यदि भगवानमा अर्पित गर्यौं भने देखुन फेरि परजन्ममा भगवानबाट हामीले प्राप्त गर्न सक्दछौ। यसैले आफूले गरेका जति पनि शुभ कर्महरू छन् ती कर्म जति भगवानमा अर्पण गर्नुपर्दछ। र म एउटा कुरा के भन्न चाहन्छु भने तपाई हामीले जप गर्छौ पूजा पाठ गर्छौ तर यदि हामी आसनबाट यत्तिकै उठ्यौं भने देखुन त्यो सारा पुण्य जति इन्द्रले प्राप्त गर्दछन् इन्द्रले चाहिँ नि त्यो पुण्यको फललाई प्राप्त गर्दछन् भनिएको छ। त्यही भएर कर्मकाण्डको अनुसार यस्मिन् स्थाने जपम कृत्वा सक्रो हरति तत्फलम तल्लक्ष्यम हृदयाङ्गुले मस्तके तिलकाकृति। यदि हामीले जप गर्दछौ भने त्यो जपको फललाई शक्र यानी इन्द्रले हरण गर्दछन्। त्यो इन्द्रले हरण नगरन् भन्नका निमित्त आफ्नो आसन हुने रहेको त्यहाँको धुलोलाई हामीले आफ्नो यदि ललाटमा निधारमा लगायौं भने देखुन त्यो पुण्यको फल स्वत हामीलाई नै प्राप्त हुन्छ भनेर शास्त्रहरूमा बताइएको छ। त्यही भएर हामीले कर्म गरिसकेपछि अन्तिममा भगवानमा अर्पण गरिसकेपछि पनि आफ्नो त्यो आसन मुनिको धुलोको टीका चाहिँ निधारमा अवश्य मेव लगाउनुपर्छ। यसबाट कदापि पनि हामी वञ्चित हुनु हुँदैन।
0: हजुर, पूजा विधि पनि लगभग यहाँले छुनु भएको छ, जस्तै सामग्रीहरू बताइदिनुहोस् न पूजा सामग्री।
1: आजको दिनमा सामग्री भनेको जौ, तिल, कुश, चन्दन अक्षताहरू भए र ऋषिहरूलाई पहेँलो कपडा, जनै, सुपारी, धूप, दीप, अगरबत्ती, गणेश भगवानको लागि रातो कपडा, कलशको लागि वरुणलाई सेतो कपडा आदि इत्यादि चढाएर गणेश भगवानलाई दुबो, ऋषिहरूलाई यस्तै किसिमले सिन्दूरहरू, वस्त्र, यज्ञोपवीत, चन्दन अक्षता, फूल, सुपारी र यथाशक्य चाहिँ दक्षिणा चढाएर हामीले यसरी यिनै पूजन सामग्रीहरूद्वारा चाहिँ ऋषिहरूको र दीप कलश गणेशको त कुनै पनि पूजा गर्ने क्रममा सर्वप्रथम दीप कलश गणेशको पूजा गर्नै पर्दछ र प्रधान देवताको रूपमा आज हामीले सप्तर्षिको यी सामग्रीद्वारा पूजन गर्यौं भने देखुन सदा सर्वदा ऋषिहरूको शुभ आशीर्वाद हामीलाई प्राप्त हुनेछ र हाम्रो जुन मनोकांक्षा हो, मनको इच्छा हो, त्यो पनि पूर्ण हुनेछ र हामीले जान अन्जानमा वर्ष दिनसम्म गरेका जति पनि पाप कर्म छन् त्यो पापबाट हामी स्वत मुक्त हुन सक्दछौ भनेर भविष्य पुराणमा बताइएको छ।
0: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आइसकेका छौं, अन्त्यमा केही भन्नुहुन्छ?
1: जति पनि महानुभावहरूले हाम्रो यो कार्यक्रमलाई सुनेर बसिरहनु भएको छ यसलाई तपाईहरूले सुनेर मनन गरेर व्यवहारमा पनि अवश्य मेव ल्याउनु नै हुनेछ र आजको दिनमा तपाईहरू जहाँ हुनुहुन्छ त्यहीँ बसेर देशकाल परिस्थिति अनुसार हामीले पूर्वोक्त बताए अनुसार तपाईहरूले आजको दिनमा सप्तर्षिहरूको बिहान स्नान गरेर दतिवन प्रयोग गरेर दतिवनले दन्त धावन गरेर दाँत माझेर आजको दिनमा शुद्ध वस्त्र लगाएर सप्त ऋषिहरूको तपाईहरूले पूजा गर्न सक्नुहुनेछ र यसमा तपाईहरूले आफ्नै ठाउँबाट रहेर यथा देश तथा भेष देशकाल परिस्थिति अनुसार जे चलेको छ त्यही अनुसार जसले गर्न सक्दछ भने त्यही नै ज्ञानी हो। यदि अहंकारपूर्वक मैले मन्दिरमै जानुपर्दछ, मैले ब्राह्मणलाई नै बोलाएर गर्नुपर्दछ भन्ने जुन अहंकारयुक्त हामीले यज्ञ गर्यौं भने त्यस यज्ञबाट चाहिँ कुनै पनि फल प्राप्त हुँदैन नै गणेश पुराणको अनुसार। त्यसै भएले हामीले देशकाल परिस्थिति अनुसार आफ्नै ठाउँमा रहेर आजको दिनमा पूजन गर्नुपर्दछ र यति भन्दै र यस सफलता रेडियोमा जति पनि संचारकर्मीहरू हुनुहुन्छ उहाँहरूमा शुभ आशीर्वाद प्रदान गर्दै र सप्त ऋषिहरूको कृपा आशीर्वाद सदा सर्वदा रहिरहोस् र उहाँहरूको मनोकांक्षालाई, मनको इच्छालाई, समस्त विघ्न बाधाहरूलाई सप्तर्षिहरूले निवारण गर्नु नै हुनेछ र सदा सर्वदा उहाँहरूको आयु आरोग्य ऐश्वर्य आदिको चाहिने कामना गर्दै म युवा पण्डित श्रवण पौडेल यस कार्यक्रमबाट विदा हुन चाहन्छु। अस्तु मंगलम, यहाँहरूको दिन शुभ रहोस्, मंगल रहोस्, सदा सर्वदा ऋषिहरूको कृपा आशीर्वाद यहाँहरूमा रहिरहोस्।
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं, आज ऋषि पञ्चमीको अवसरमा यसको महत्व के रहेको छ यो विषयमा हामीले छलफल गर्यौं। पक्कै पनि ऋषि पञ्चमीको इतिहासलाई कोट्याउनु पनि हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कार। नारीहरूको रजस्वलाको दिनलाई चारवटा देवीहरू अनुरूप तुलना गर्ने चलन पनि रहेको छ। आज हामीले यी विषयमा छलफल गर्यौं। छलफलमा सहभागी हुनुहुन्थ्यो युवा पण्डित श्रवण पौडेल, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। आजको दिन शुद्ध भक्तिभावका साथ सप्त ऋषिको पूजा आराधना गरौं भन्दै आजको दिन यहाँहरूको शुभ रहोस्।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन, स्वच्छ समाज, खुलेर निकालौ हृदयको आवाज।
1: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
1: हामी सबैको आवाज,
3: हृदयको आवाज।
1: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास,
2: मन मुटुमा गुन्जिरहनेछ हृदयको आवाज
1: कार्यक्रम। हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज खुले र निकालौ हृदयको आवाज नमस्कार रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने नाप्ने र परख्ने काम हृदयले गर्छ, त्यसैले हामी सबैको हृदय खोल्न पढ्न बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको हुन्छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाजमा गर्ने गर्दछौं। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजको आजको अतिथि हुनुहुन्छ एसओएस बहिनीका निर्देशक बाल गृह सञ्जालका अध्यक्ष पोखरा महानगरपालिका बाल अधिकार समितिका सदस्य सामाजिक व्यक्तित्व शोभा पहाडीज्यू, यहाँलाई हार्दिक स्वागत छ हाम्रो कार्यक्रममा।
1: हस् धन्यवाद शारदा म्याडम, हजुरलाई धन्यवाद। आज यो रेडियो सफलताको कार्यक्रममा मलाई सहभागी दुई चार कुरा राख्ने मौका दिनुभएकोमा यहाँलाई धन्यवाद छ।
0: हजुर, अनि यहाँको आज भोलिको व्यस्तता केमा छ?
1: आज भोलि म संस्थामा आबद्ध छु, प्रायः संस्थामै आबद्ध भएको हिसाबले संस्थाभित्र अहिले चलिरहेको काममा व्यस्त छु, लगायतका विभिन्न कार्यक्रमहरूमा म बालगृह सञ्जालको अध्यक्ष भएको हिसाबले विभिन्न कार्यक्रमहरूमा पनि मैले समय दिनुपर्ने हुन्छ। बाल अधिकार समितिको बैठकहरूमा पनि मैले चाहिँ सहभागी हुने मौका पाउँछु टाइम समय समयमा। समय चाहिँ मैले आफ्नै एउटा एसएस बहिनी भन्ने संस्थामा आबद्ध छु, त्यो संस्थामा चाहिँ लामो समयसम्म आबद्ध भएको हिसाबले त्यसैमा व्यस्त छु। बालबालिकाको क्षेत्र चुनौतीपूर्ण छ, चुनौतीपूर्ण भए पनि आत्मसन्तुष्टिका साथ काम गरिएको छ। त्यहाँ हाल चाहिँ अडिटको समय चलिरहेको छ, सोसल अडिट लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, बालबालिकाका विभिन्न कार्यक्रमहरू पनि भएका छन् र बिहानदेखि बेलुकासम्मको समय चाहिँ व्यस्त भइरहन्छ, त्यतै व्यस्त
0: भइरहन्छ।
1: तीज अहिलेको तीज त त्यति धेरै अहिले अब देशको अवस्थाको कारणले गर्दा यस्तो मानवीय क्षति भइरहेको छ, यस्तो घटना भइरहेको कारणले गर्दा हामीले संस्थागत तीज कार्यक्रम पनि स्थगित गर्यौं। दुई चार पैसा भए पनि यही राहत कोषमा चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने भावनाले गरेका छौँ। अरूमा पनि खासै अहिलेको तीज चाहिँ
0: लागिरहेको
1: छैन।
0: अनि बालबालिकाको क्षेत्रमा कहिलेबाट प्रवेश गर्नुभयो?
1: मेरो 2008 म चाहिँ आबद्ध छु बालबालिकाको क्षेत्रमा,
0: लामो
1: समयसम्मबाट आबद्ध छु।
0: त्योभन्दा अगाडि अरू केहीमा आबद्ध हुनुहुन्थ्यो कि?
1: म चाहिँ अध्ययनमै थिएँ, अध्ययन पूरा गरिसकेपछि यस बालबालिकाको क्षेत्रमा जोडिने मौका मिल्यो। त्यो जोडिसकेपछि यति आत्मीयता हुन्छ कि योबाट छुट्नलाई चाहिँ अलिक गाह्रै हुन्छ। काम गर्दाका चुनौती र उस पनि प्रशस्तै छन् र आत्मसन्तुष्टि पनि त्यत्तिकै छ काम गर्दै जाँदाको सिलसिलामा। बालबालिकाको क्षेत्र भनिसकेपछि संवेदनशील पनि छ, त्यही कारणले विभिन्न परिस्थितिका बालबालिकाहरू चाहिँ काम गर्ने मौका मिलिरहेको छ। हिसाबले चाहिँ अब लामो समय भइसक्यो, यसैमा आबद्ध छु। यसैसँग जोडिएका बालबालिकाको क्षेत्रका बालगृह सञ्जाल, बाल अधिकार समिति लगायतका यिनै संघ संस्थामा यिनै बालबालिकाकै क्षेत्रमा आबद्ध छु म।
0: लामो समय भयो यहाँको यो बालबालिकाको क्षेत्रमा आबद्ध रहेको समय, अनि अनुभव कस्तो रह्यो सुरुका दिन र अहिले काम गर्दै आउँदा? हिजो र आजमा के फरक देख्नुहुन्छ अथवा यहाँले गर्ने काममा के फरक पाउनुहुन्छ? सुरु गर्दा गर्दैको समय र लामो समय पार गर्दै आउँदाको समय, हिजो र आज?
1: सुरुको समयमा म चाहिँ बालबालिकासँग त्यति धेरै एट्याचमेन्ट थिएन, आत्मीयता पनि थिएन, सुरुका काम गर्ने तरिका फरक भए। सुरुको दिनहरूमा बालबालिकाको क्षेत्र यति संवेदनशील हुन्छ, हामी चाहिँ एकदमै सचेत हुनुपर्छ, बालबालिकाको क्षेत्र भनेको यो भन्ने कुराहरू त्यति जानकार थिएन। र बालबालिकाका समस्याहरू, बालगृहमा आउने बालबालिका कस्तो खालको बालबालिका आएका हुन्छन्, तिनीहरूसँग कसरी काम गर्ने भन्नेको बारेमा त्यति चाहिँ जानकार थिएन। अहिलेको अवस्थामा बालबालिका भनेपछि हरेक ठाउँमा एकदमै संवेदनशील क्षेत्र हो र हरेक बालबालिकाहरूले उनीहरूको बाल अधिकार चाहिँ पाउनुपर्ने हुन्छ। र बालबालिकाको क्षेत्रमा काम गर्दाखेरिको अनुभव, उनीहरूसँगको
2: आत्मीयता
1: पनि बढेको छ,
2: सिक्दै पनि जानु
1: सिक्दै पनि गएको छ। हरेक फिल्डहरूमा चाहिँ बालबालिका जोडिएको भनेपछि कता कता हामीहरूलाई हाम्रो आकर्षण हुन्छ। र कुनै बालबालिकाहरू अन्याय अत्याचारमा परेका छन् भने कुनै ठाउँमा छ भने पनि हाम्रो चाहिँ त्यहाँ आवाज उठाउनुपर्छ भन्ने चाहिँ हामीले गजगजाउँछौँ सबैजनालाई।
2: भनेपछि सिकाइ चाहिँ राम्रै हुँदै आयो र यसरी सिक्दै आउने क्रममा अब हिजो र आजमा यो परिवर्तन त भयो, तर काम गर्ने क्रममा अघि नै पनि भन्नुभएछ चुनौतीहरू धेरै नै हुन्छन्। जस्तो हिजो अलिकति भएका चुनौतीहरू र आज अलिकति सहज रूपमा जान पाइएका पक्षहरू चाहिँ यहाँलाई के हो जस्तो लाग्छ?
1: चुनौती त पहिला र अहिलेका त्यसरी नै बालबालिकाका क्षेत्रका चुनौतीहरू रहिरहेका छन्। एउटा के हुन्छ भन्दा बालबालिकाको क्षेत्रमा अहिले चाहिँ चुनौती सँगै समाधानका उपायहरू पनि आफैले
2: चाहिँ
1: परिपक्व भइसकेपछि समाधानका उपायहरू पनि खोज्दै आइन्छ। र बालगृह सञ्जालहरूमा पनि यिनीहरू सामूहिक नेटवर्क एउटा छाता संगठनमा भएर काम गरिसकेपछि हामी सबै मिलेर टिममा बसेर समस्याका समाधान गर्ने मौका पनि मिलेको छ। र धेरै साथीहरू संगठनमा मिलेर काम गर्दाखेरि समाधान बालबालिकाको क्षेत्रमा समाधानको उपाय पनि आएको छ, त्यसले गर्दाखेरि सहज भएको
2: छ। त्यति धेरै अप्ठ्यारो
1: चाहिँ बालबालिका एउटा बालबालिकाको क्षेत्र त्यही त संवेदनशील, त्यही माथि बालगृहका बालबालिका विभिन्न परिस्थितिका अभिभावक गुमाएका विभिन्न परिस्थितिका बालबालिकाहरूलाई चाहिँ हामीले फेस गर्न परिरहेको हुन्छ। त्यही माथि बालबालिकाको बालगृहमा भर्ना भइसकेपछि उहाँहरूले विभिन्न समस्याहरू चाहिँ सो गर्नुहुन्छ, त्यसलाई चाहिँ कसरी समाधान गर्ने मनोविमर्शकर्ता लगायत उनीहरूलाई चाहिँ औषधि उपचारका कुराहरू धेरै आएका हुन्छन्। उनीहरूलाई चाहिँ कसरी बच्चाहरूलाई समाधान गर्न सकिन्छ, यो बच्चालाई कसरी सक्सेस गर्न सकिन्छ भन्नेतिर चाहिँ जोड दिन्छौँ। सक्दो चाहिँ अब बालबालिकाहरूलाई चाहिँ म्याक्सिमम चाहिँ परिवर्तन भएका छन्, राम्रो भएका
2: घटनाहरू लामो समयबाट बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुभयो, उनीहरूसँग गरेका क्रियाकलापहरूको अनुभव बटुल्दै आउनुभयो र आउँदै जाने क्रममा यहाँ अहिले बालबालिकाको अथवा बालगृहहरूको छाता संगठन बालगृह सञ्जालको अध्यक्ष जस्तो गरिमामय पदमा पनि कार्यरत हुनुहुन्छ र बालगृहको एउटा निर्देशक भएर आइरहँदा र बालगृह सञ्जालको छाता संगठनको अध्यक्ष भएर काम गरिरहँदा यहाँलाई कस्तो लाग्छ यी जम्मै सबै बालगृहहरूको अवस्था भनौँ अथवा बालगृहमा रहेका बालबालिकाहरूको अवस्था? यहाँले अहिले चाहिँ एउटा बालगृह सञ्जालको अध्यक्षको नाताले हेर्दा चाहिँ यसलाई कसरी हेरिरहनु भएको छ?
1: यो बालगृह सञ्जाल भनेको कास्की जिल्लामा बालगृहहरूको छाता संगठन हो। यो छाता संगठनले सबै जोडिएर यहाँ सबै कास्की जिल्लाभरिका बालगृहहरूको छाता संगठनको हिसाबले चाहिँ म त्यहाँको त्यसको अध्यक्ष यो कार्यकाल सञ्चालन भइरहेको छ। यसरी काम गरिरहने सिलसिलामा अब फरक फरक बालगृहहरूका फरक फरक क्राइटेरिया हुन्छन्। कोही बालगृहहरूले बालिकाहरू मात्रै राखिएको छ, कोही बालक बालिका दुइटै राखेको छ, कोहीले चाहिँ बाहिर पनि काम गरेको छ। फरक फरक क्राइटेरिया भएका बालगृहहरू एकमुष्ट समेटिएर काम गरिरहेका छौँ। एकमुष्ट समेटिएर काम गर्दाखेरि अघि नै मैले हजुरलाई भनिसकेँ, साझा चाहिँ समस्या समाधान गर्न सहज हुन्छ। अहिलेको समयमा हामीले चाहिँ नयाँ तरिकाले सञ्चालन गरेका छौँ। हरेक बालगृहहरूमा एउटा कार्य समितिको बैठक र अरू बैठकहरू पनि हरेक बालगृहहरूमा पालो गरेर चाहिँ त्यो बालगृहहरूमा सञ्चालन गरिन्छ। त्यसो गर्दाखेरि त्यो बालगृहहरूको एक किसिमले हामीले त्यो बालगृहलाई चिन्ने मौका पनि पाउँछौं सबैजनाले. त्यो बालगृहहरूका समस्याहरू, त्यहाँका गुण अभ्यासहरू पनि हामीले राम्रा अभ्यासहरू पनि सिक्ने मौका पाउँछौं र हरेक बालगृहहरूलाई पालो गरेर हामीले चाहिँ त्यहाँ बैठक आयोजना गर्छौं. बालगृहको बारेमा नि जानकारी, राम्रा अभ्यासहरू चाहिँ सिक्ने मौका पाइन्छ, केही कुराहरू सुधार्ने छ भने यस्तो तरिकाले लान सकिन्छ भनेर हामीले चाहिँ सुझाव पनि दिन सक्छौं. यसले गर्दाखेरि असाध्यै आत्मीयता बनेको छ. अहिलेको हामी टिम एकजुट भएर काम गरेका छौं. एकअर्कालाई चाहिँ ल यसो गर्ने भनेर केही कुराहरू प्लानिङ गर्यो, तत्काल हामी चाहिँ एकजुट भएर काम गरेका छौं. अहिलेको टिमलाई चाहिँ एकदमै धन्यवाद छ, राम्रोसँग चाहिँ जुटेर काम गर्ने मौका मिलेको छ, सधैँ खुसी लागेको छ. हरेक समस्या, सामूहिक समस्या, हरेक बालगृहहरूका समस्याहरू साझा समस्याको रूपमा लिएर साझा सामूहिक छलफल गरेर त्यसलाई समाधानकोतिर लगेका छौं. सरकारी निकायहरूसँग नि पोलिसी लेभलका कुराहरू पनि हामीले एकजुट भएर चाहिँ उहाँहरूलाई चाहिँ एउटा गजगज्याउने प्रयास गरिरहेका छौं र कति पोलिसीहरू गभर्मेन्टको हिसाबमा चाहिँ बनाउन नसकिरहेका पोलिसीहरू पनि बालगृह सञ्जाल मार्फत चाहिँ तयार गर्ने प्रयास गरिरहेका छौं. भर्खरै हामीले चाहिँ यो पुनर्स्थापना कार्ययोजनाको लागि दुई चरणको छलफल गरेर अब फाइनल चरणमा छौं र सम्पूर्ण बालगृहहरूलाई एकरूपता पोलिसी पनि एकरूपता होस् र गभर्मेन्ट एजेन्सीबाट पनि कुनै अप्ठ्यारो नहोस् भन्ने हिसाबले पुनर्स्थापना कार्ययोजना सबै बालगृहहरूको लागि एउटै एकरूपता हुने हिसाबले चाहिँ तयार गर्दैछौ. अरू कुराहरू पनि धेरै राम्रो पक्ष भइरहेको छ. बालगृह सञ्जालमा काम गर्दा म पहिला एउटा निर्देशक एसएस बहिनीको रूपमा मात्रै काम गर्दाखेरि होल एउटा संस्थालाई मात्रै सोचिन्थ्यो भने अहिले हरेक संस्थाहरूको समस्याहरू पनि आफ्नै समस्याहरू हुन्, यही हाम्रै समस्याहरू हुन् भन्ने हिसाबले सोचिरहेको छु. सबैको समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौँ. राम्रो लागिरहेछ बालगृह सञ्जालमा चाहिँ आबद्ध हुन पाउँदा.
2: त्यही त, यो त अब जस्तो पहिला यहाँ एउटा आफ्नो संस्था भनौँ अथवा आफ्नो एउटा अलि अलि सानो दायरामा व्यस्त हुनुहुन्थ्यो भने अहिले फराकिलो दायरामा बसेर यसलाई हेर्ने मौका मिल्यो, अरू बाल बालिका र अरू बालगृहहरूको पनि अनुगमन गर्ने पनि मिल्यो. र यसरी हेरिरहँदा बुझिरहँदा अब फेरि म यहाँलाई अर्को यही सम्बन्धी नै थोरै क्वेसन दोहोऱ्याए जस्तो पनि गर्न चाहे. अब एउटा बाल गृह निर्देशकको रूपले बाल बालिकाको अवस्थालाई हेर्नु र अहिले एउटा बाल गृह सञ्जालको अध्यक्षको रूपले यसरी होइन होमवर्कमै गएर भिजिट गर्ने अनि एक आपसमा अरू सहकार्य र समन्वय पनि सृजना गर्दै गर्दा त्यहाँ देखिएका समस्याहरू जस्तो सबैका आफ्ना क्राइटेरिया अनुसार चलिरहेका छन्, बालगृहहरू फरक फरक छन्, बाल बालिकाहरू पनि कतै बालिका मात्रै कतै बालक मात्रै राख्ने प्रक्रिया पनि छ र यसरी डुलिरहँदा र हेरिरहँदा यहाँलाई त्यहाँ भइरहेका चिजहरू

0: जना 25 वटा बालगृहहरू छन्। सबैजनाले चाहिँ न्यूनतम मापदण्ड पूरा गरिसक्नु भएको छ। केही पोलिसी लेभलको कुराहरू चाहिँ फाइनल गर्न बाँकीहरूलाई यही बालगृह सञ्जाल मार्फतै हामीले त्यसलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ। लाग्छ अहिले चाहिँ पोलिसी लेभलको अघि नै मैले हजुरलाई सेयर गरिसकेँ, पुनर्स्थापना कार्ययोजना कसैको पनि राम्रो चाहिँ प्रोपर तरिकाले सञ्चालन भइरहेको थिएन। पुनर्स्थापना कार्ययोजना भन्नाले अब बालबालिकाहरूलाई चाहिँ भविष्यमा कसरी पुनर्स्थापना गर्ने, बालबालिकाभित्र बालगृहमा प्रवेश गरिसकेपछि हामीले चाहिँ स्याहार योजना तयार गर्नु पर्यो, बालबालिकालाई चाहिँ कसरी पुनर्स्थापना, भोलि चाहिँ 5 वर्षको 4 वर्षको बच्चा हामीले बालगृहमा भर्ना गर्दैछौँ भने भोलि त्यो बालबालिका चाहिँ 18 वर्ष पुगिसकेपछि कसरी पुनर्स्थापना गर्ने भन्ने हामी चाहिँ पहिल्यै तयारी हुनुपर्छ। त्यो हिसाबले चाहिँ हामीले डिटेल तरिकाले चाहिँ एउटा पुनर्स्थापना कार्ययोजना तयार गरेका छौँ। यस्ता यस्ता पोलिसीहरू अहिलेलाई त्यो रहेको छ, भोलि अरू कार्यक्रम अरू समस्याहरू नीतिगत तहका पोलिसी लेभलका तहका कुराहरू आयो भने हामी चाहिँ यसरी नै समाधान गर्ने प्रयास गर्नेछौँ। अहिले न्यूनतम मापदण्ड चाहिँ सबै बालगृहहरूले पूरा गरेका छन्। बाहिर पनि भन्ने गरिन्छ, गण्डकी कास्की जिल्लाका बालगृह हेर्ने भए कास्की जिल्लाका बालगृहहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ भनेर धेरै उदाहरण पनि दिइरहनु भएको छ। पहिलाको तुलनामा पहिला प्रशस्त बालगृहहरू थिए, मापदण्डहरू पनि पूरा गरेका थिएनन्। मापदण्ड पूरा नभएका बालगृहहरू सरकारी निकायबाट बन्द भए र अहिले चाहिँ जुन छानिएर रहेका बालगृहहरू छन् ती बालगृहहरू चाहिँ समग्र राम्रो अवस्थाका बालगृहहरू छन्। सबै पूरा गरेका, न्यूनतम मापदण्ड पूरा गरेका छन्
1: र त्यसमा पनि बालगृह सञ्जालको छाता संगठनले उनीहरूको
0: अनुगमन गरिरहेको छ,
1: सिकाउने र सिक्ने कार्य गरिरहँदा अझ प्रभावकारी बनेको छ,
0: प्रभावकारी भएको छ। जुन हरेक बालगृहहरूमा चाहिँ एउटा भिजिट गरेर त्यहाँ चाहिँ बैठक राख्दाखेरि त्यहाँ बालगृह त्यही भएका समस्याहरू त्यही चाहिँ समाधानका उपायहरू सहितै चाहिँ हाम्रो टिमले चाहिँ सल्लाह सुझावहरू दिइन्छ। त्यस्तो जटिल समस्या त केही पनि आएका छैनन्। साधारण समस्याहरू हामीले चाहिँ साथीभाइ टिममा बसेर यसलाई यसरी लान सकिन्छ भन्ने तरिकाले पोजिटिभ तरिकाले समस्या समाधान गरिन्छ र छलफल गरिन्छ। असल अभ्यासहरू अरू बालगृहहरूलाई पनि सिक्नको लागि चाहिँ मौका मिलेको छ। बालगृह सञ्जालले गर्दाखेरि अहिले एकजुट भएर काम गरेको छ। हरेक कुराहरूमा हरेक बालगृहहरूलाई ल सञ्जालले यो चाहिँ आयोजना गर्यो भने उहाँहरू एकदमै उत्सुकताको साथ चाहिँ सहभागी हुनुहुन्छ, चाहिँ एउटा जागरूक हुनुहुन्छ, ए बालगृह सञ्जालले हामीलाई यस्तो यस्तो आयोजना गरेको छ, यो गरेको छ भनेर। विभिन्न बाल अधिकार तालिमहरू पनि दियौं हामीले सबै बालगृहहरूलाई, त्यहाँका स्याहार गर्ने त्यहाँ हेरचाहकर्ताहरू लगायत कर्मचारीहरूलाई अनिवार्य बाल अधिकारको तालिम लिनुपर्ने आवश्यक रहेको हिसाबले सबैलाई आयोजना गर्यौं र एकदमै राम्रो तरिकाले सञ्चालन भयो, सबै सहभागी हुनुभयो। विभिन्न प्रोग्रामहरू बालबालिकाको लागि नि विभिन्न प्रोग्रामहरू आयोजना गर्छौं हामीले उनीहरूको क्षमता अभिवृद्धिका लागि र पोलिसी लेभलको कुराहरू पनि गरेका हुन्छौँ। सरकारी निकायहरूसँग पनि कुराहरू सहजीकरण गरिरहेका हुन्छौँ र पोलिसी लेभलको चाहिँ लेभलको काम गर्नु पर्यो भने पनि एकरूपताका साथ, यो बालगृह हामीले मात्रै गर्छौँ भन्ने होइन कि हामी एकरूपता, हामी एकजुट हो, सञ्जाल हो, यो साझा संगठन हो, सबैको एउटै हिसाबले हुनुपर्छ, एउटाको मात्रै हुनुपर्छ भन्ने होइन, सबैको एउटै एकरूपता हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सबैलाई समेटेका छौँ। लाग्छ चाहिँ कास्कीको हजुर त्यस्तो समस्या छैन, साना तिना समस्याहरू चाहिँ सुधार
1: स्थानीय सरकारको कस्तो छ?
0: स्थानीय सरकारको चाहिँ जस अहिलेको सम्बन्ध राम्रो छ, उहाँले चाहिँ राम्रो तरिकाले गराउनुपर्छ। स्थानीय तह महानगरमा म बाल अधिकार समितिको सदस्य भएको हिसाबले पनि उहाँहरूको हरेक समस्याहरूको बारेमा, बालबालिकाको क्षेत्रको हरेक समस्याको बारेमा चाहिँ नजिकबाट चाहिँ समस्या सुन्ने समाधान गर्ने मौका पनि मिलेको छ। त्यो हिसाबले स्थानीय निकायको चाहिँ त्यस्तो समस्या कुनै पनि बालगृहहरूमा अहिलेसम्म नरहेको।
1: महानगरपालिकाको पोखरा महानगरपालिका बाल अधिकार समितिमा पनि यहाँ सदस्य हुनुहुन्छ र त्यो सदस्य भइरहँदा के गर्दैछ महानगरपालिकाले बालबालिकाको क्षेत्रमा?
0: महानगरपालिकाले एकीकृत पोलिसी पनि बनाएको छ बालबालिकाको क्षेत्रमा चाहिँ हरेक बालबालिका। अहिले पोखरा महानगरपालिका भनिसकेपछि यो हब जस्तो बनेको छ, चारैतिर गाउँपालिकाका र विभिन्न क्षेत्रका समस्याहरू आएर एक पोखरा महानगरपालिकामा ठोकिएका हुन्छन्। कति बालबालिकाहरू अभिभावकविहीन बालबालिकाहरू आएका हुन्छन्, कुनै अभिभावक

0: भएर पनि छोडिएका बालबालिकाहरू आएका छन्, कोही सड़क बालबालिकाहरू आएका छन्, विभिन्न समस्या छ। पोखरा महानगरपालिकामा चाहिँ अलि बढी नै समस्या देखिएको हुन्छ, किनभने यो एउटा मुख्य ठाउँ भएको हिसाबले चारैतिरको यहीँको स्थानीय नभइकन पनि बाहिरको जिल्लाहरूको बाहिरको ठाउँहरूको बालबालिकाहरू पनि आइसकेर यहाँ चाहिँ समस्या भइसकेपछि पोखरा महानगरपालिकाले धेरै बालबालिकाहरूलाई कतिलाई पुनर्स्थापना गरेका पनि छन्, कतिलाई चाहिँ अब बालगृहहरूमा पनि पठाइरहेको छ र धेरै बालबालिकाहरूको समस्याको समाधान गरेको छ। अझै पनि कति बालबालिकाको समस्याहरू चाहिँ पेन्डिङमा नै रहेका छन्।
1: भनेपछि महानगरले पनि बालबालिकाका धेरै क्षेत्रहरूमा काम गर्छ,
0: धेरै क्षेत्रमा काम गरिरहेको छ
1: र यहाँ सदस्य भइरहँदा जस्तो यहाँले उठाउने प्रश्नहरू, यहाँले बालबालिकाका तर्फबाट उठाउने आवाजहरू चाहिँ के हुन्छन् त्यहाँ?
0: अब म बालगृहको हिसाबले चाहिँ बालगृह सञ्जालको हिसाबले त्यहाँ सदस्य भएर गइरहँदा मैले चाहिँ बालगृहमा आउने बालबालिकाको बारेमा, चुनौतीका बारेमा, त्यहाँ बालबालिका समस्या कसरी समाधान गर्न सकिन्छ, हाम्रो सबै कुराहरू चाहिँ गुड प्र्याक्टिसका कुराहरू पनि शेयर गरिन्छ र त्यहाँ आइरहेका बालबालिकाहरूलाई प्रत्यक्ष सड़क बालबालिकाहरू लगायत सम्पूर्ण बालबालिकाहरू बालगृहमा लाँदाखेरिका समस्याहरू र चुनौतीहरूको बारेमा पनि प्रत्यक्ष आवाज उठाउने मौका पाइरहेको
1: छ। तिर पनि अथवा भनौ अथवा बाल गृहका बालबालिकासँग पनि आबद्ध भएर काम गर्ने त्यस्तो केही पोलिसी छ कि अथवा महानगरले सहयोग गर्ने भनेको बाहिरका बालगृहभन्दा बाहिरका बालबालिकालाई हो र उनीहरूको आवाज उठाउने हो कि संयुक्त रूपमा यसमा बालगृहका बालबालिका पनि आबद्ध हुने गर्छन्?
0: यो पोखरा महानगरपालिकाले समग्र रूपमा बालबालिकाको क्षेत्र समग्र रूपमा काम गर्छ, स्पेसली त्यहाँ बाल कल्याण अधिकारी भन्ने व्यक्ति चाहिँ सरकारी निकाय सरकारबाट चाहिँ तोकिएको हुनुहुन्छ। उहाँले चाहिँ बालगृहमा हरेक बालगृहमा सिफारिस गरिएका बालबालिकाको उहाँको सिफारिस बिना चाहिँ बालगृहमा बालबालिका भर्ना गर्न चाहिँ पाइँदैन। त्यो कारणले गर्दा प्रत्यक्ष उहाँ चाहिँ बालगृहहरूमा सिफारिस गर्ने बालबालिकासँग प्रत्यक्ष जोडिएको हुनुहुन्छ। त्यो कारणले गर्दा उहाँहरूले हरेक बालगृह भनेको अन्तिम विकल्प हो भन्ने हिसाबले सुरुमा चाहिँ उहाँहरूले कुनै आफन्तहरू खोजी गर्ने प्रयास गर्नुहुन्छ। बालबालिकाको समस्या आइसकेपछि आफन्तहरू खोजी गर्ने र पुनर्स्थापना गर्ने गर्नुहुन्छ र त्यही केही कुराहरू क्याटेगोरी छुटिएर कुनै अरू जस्तै मानसिक स्थितिको समस्या आएका
1: बालबालिका
0: अरू ठाउँमा सिफारिस गर्नुहुन्छ र बालगृहमा सिफारिस गर्ने भनेको अभिभावक विहीन र कुनै पनि संरक्षणको आवश्यकता परेको अन्तिम विकल्प भएको हिसाबले संरक्षण आवश्यकता परेको बालबालिका मात्रै उहाँहरूले चाहिँ बालगृहहरूको क्षमता अनुसार बालगृहको क्षमताको उहाँहरूलाई पहिले जानकारी हुन्छ। त्यही हिसाबले चाहिँ हरेक बालगृहहरूमा चाहिँ उहाँहरूले आवश्यकता अनुसार र बालक र बालिकाको समय उनीहरूको संख्या र अवस्था हेरेर सिफारिस गरेको हुनुहुन्छ र प्रत्यक्ष महानगर प्रत्यक्ष बालगृहसँग प्रत्यक्ष जोडिएको हुन्छ।
1: अब यहाँले जस्तो बालबालिका सिफारिसको गर्ने कुरा पनि गरिरहँदा यहाँ एउटा आधिकारिक व्यक्ति भएको नाताले र बालगृह सञ्जाल कास्कीको अध्यक्ष पनि भएको नाताले कतिपय मानिसहरूलाई लाग्छ यतिकै बाटोबाटै कुनै बच्चालाई समस्या भयो भने लर त्यहाँ छ नि एउटा बालाश्रम अथवा बालगृह त्यहाँ लर राखिदिए हुन्छ अनि अथवा कहिलेकाहीँ उहाँले त्यहाँ ल्याएर राख्न पाउनु भएन भने यति त राखिदिनुहोस् न। हुन त यो मानवीय सेवा हो, गर्ने सबैले परोपकार नै हो, तर अब उहाँले कहिलेकाहीँ कुरो नबुझ्न पनि सक्नुहुन्छ कि बालगृहमा आउनलाई बालबालिकाहरूलाई कस्ता खालका प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ, बालगृहको पनि आफ्नै नियम र परिधि हुन्छ भन्ने कुरा चाहिँ नबुझेको हुन सक्नुहुन्छ। तसर्थ सम्पूर्ण हाम्रो जुन श्रोतावर्ग हुनुहुन्छ उहाँले सुनिरहने यो कार्यक्रम भएको हुँदा हाम्रो बालगृहमा बालबालिकाहरू राख्नका लागि हामीले जुन सिफारिसहरू गर्ने गरिन्छ त्यो चाहिँ कस्ता खालका प्रक्रियाहरू पूरा गरेर आउनुपर्छ यहाँले प्रस्ताइदिनु भयो भने अझ आम नागरिकलाई भनौँ अथवा हरेक व्यक्तिलाई बालगृहमा राख्दाखेरि हुनुपर्ने कुराहरूको बारेमा पनि जानकारी हुन्छ होला।
0: हस्, यो बालगृहमा बालबालिका भर्ना गर्दाखेरि पहिला विगतका शुरूआतका समयहरूमा अब एउटा स्थानीय तहले चाहिँ सिफारिस गरेर सजिलै राख्ने एउटा प्रविधि थियो, त्यही हिसाबले सबै समस्या अलिअलि समस्या परेका बालगृहहरू पनि सिधै बालगृहमा राख्न पाइन्छ भन्ने चाहिँ मानिसमा एउटा यो पुरानो छाप रहिरहेको छ। तर अहिले चाहिँ कुनै पनि बालगृहहरूले एउटा स्थानीय तहको बाल कल्याण अधिकारी तोकेकै हुन्छ। बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै पनि बालगृहले चाहिँ बालबालिका चाहिँ भर्ना गर्न पाउँदैनन्। बाल कल्याण अधिकारीको सिफारिस लगायत बालबालिकाको जन्म दर्ता, उनीका आवश्यक कागजात पूरा गरिसकेपछि बाल कल्याण अधिकारीले चाहिँ एउटा बालगृहमा बच्चा सिफारिस गर्नुहुन्छ। बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै पनि बालगृहले चाहिँ बच्चा राख्न पाइँदैन। यदि त्यसरी राखिएको खण्डमा कानूनी प्रावधान अनुसार त्यो सञ्चालक सजाय पनि हुन्छ। यदि त्यस्तो खालको बच्चाहरू चाहिँ हामीले बालगृहहरूले भर्ना गर्यौं भने उल्टै बालगृहहरूलाई पनि विभिन्न सजाय हुन्छ। त्यही कारणले गर्दा अहिलेको समयमा कुनै पनि बालगृहहरूले बाल कल्याण अधिकारीको सिफारिस बिना चाहिँ बालिका भर्ना गर्न पाइँदैन र कुनै गर्नु पनि हुँदैन। चाहिँ भोलि हामीलाई नै एउटा सानो मिस्टेकले गर्दा भोलि त्यही बालगृहलाई नै समस्या पर्ने हुन्छ। त्यो कारण गर्दा सबैजनालाई चाहिँ यदि बालबालिका नभएको या बालबालिका के छ उनीहरूको अभिभावक गुमाएको अभिभावकविहीन बालबालिका छन् भने त्यस्तो अवस्था छ भने बाल कल्याण अधिकारीसँग सहजीकरण गरेर कुनै पनि बालगृह नतोकिकन उहाँ बाल कल्याण अधिकारीले नै बालगृह तोक्नुहुन्छ। चाहिँ कुनै चाहिँ लाने व्यक्तिलाई मैले त्यो फलानु बालगृहमा राख्छु त्यो चाहिँ बनाइदिनुहोस् भन्ने कुरा नगरिकन यदि समस्या छ भने बाल कल्याण अधिकारीले नै बालगृह खोज्नुहुन्छ। कोही मान्छेले चाहिँ आउने समस्या परेको अभिभावकले चाहिँ बालगृह खोल्नु आवश्यक छैन। कुन बालगृहमा क्षमता कति छ भन्ने बाल कल्याण अधिकारीलाई चाहिँ प्रत्यक्ष थाहा छ, जानकार छ। त्यो कारणले गर्दाखेरि बालगृह कुनै पनि बालगृहहरूले सोझै बालबालिका चाहिँ भर्ना गर्न चाहिँ पाउँदैन, पाउने वातावरण पनि छैन। त्यो हिसाबले सबैजनाले चाहिँ यो चाहिँ बुझ्दिन अनुरोध छ
1: र सम्पूर्ण श्रोताबिन पनि जसले अहिले हाम्रो हृदयको आवाज अन्तर्गतको लुकेका मोती कार्यक्रम सुनिरहनु भएको छ। आज हामीले बाल अधिकार कर्मी भनौं अथवा बाल लामो समयबाट बाल बालिकाको क्षेत्रमा काम गर्नुभएकी एसओएस बहिनीको निर्देशक तथा बाल गृह सञ्जाल कास्कीका अध्यक्षसँग कुराकानी गरिरहँदा विशेष गरी धेरै मानिसहरूलाई लाग्ने बाल गृहमा बाल बालिका यसै राख्न पाइन्छ अथवा यसै यतिकै राखे पनि हुन्छ भनेर जसले यो बारेमा जानकारी प्राप्त नगर्नुभएको श्रोताहरूले पनि आज चाहिँ यो स्पष्ट सुन्नुभयो होला। बाल गृहमा बाल बालिका राख्ने बेलामा कागज पत्रहरू भनौं अथवा डकुमेन्ट्सहरू प्रक्रिया पुर्याएर र बाल अधिकार कर्मीको अथवा बाल अधिकृतको सिफारिसमा मात्रै
0: बाल कल्याण अधिकारीको
1: रोभरमा मात्रै राख्न पाउनु पर्यो अथवा राख्ने गरिन्छ भन्ने कुरा पनि सबै श्रोताहरूले आज ज्ञान भयो। यसरी बाल बालिकाको क्षेत्रमा काम गरिरहँदाका यी अनुभवहरू बाँडिरहँदा अन्त्यमा यहाँले सम्पूर्ण बाल बालिका बाल गृहहरू र अभिभावकहरूलाई केही सन्देश दिन चाहनुहुन्छ?
0: हरेक बालबालिकाको अब बालबालिकाहरू अब सुरुमा त बालबालिकाको अधिकारको कुरा गर्न चाहन्छु। हरेक बालबालिकाको पहिचान चाहिँ एकदम आवश्यक छ। अहिले हरेक बालगृहहरूमा म्याक्सिमम बालगृहहरूमा अझै पनि बालबालिकाको पहिचान चाहिँ अझै टुङ्गो लागिसकेको छैन।
1: पहिचान भन्नाले
0: जन्मदर्ता र नागरिकता, उनीहरू चाहिँ अब जन्मदर्ता र नागरिकता उनीहरू अध्ययनरत छन्, उनीहरूलाई आफ्नो अध्ययनको सिलसिलामा चाहिँ जन्मदर्ता र नागरिकताको आवश्यक परिरहेको छ, कति योबाट वञ्चित भइरहेका छन्। अब यसको चाहिँ जन्म उनीहरूलाई त्यही कारणले गर्दाखेरि पहिचान पाउनुपर्ने आवश्यक छ। समय सापेक्ष उनीहरूलाई चाहिँ उचित शिक्षाको पनि आवश्यक रहन्छ अभिभावकविहीन बालबालिकाहरूलाई। अब त्यो गरिसकेपछि उनीहरूले शिक्षा प्रदान गरिसक्छन्, व्यावसायिक सिप तालिम पूरा गरिसकेपछि उनको क्षमता अनुसारको रोजगारी पनि आवश्यक छ। एकदम रोजगारीको चुनौती छ अहिले, हुन त बालगृहहरूमा नभई समग्र नेपालमै चुनौतीको विषय हो, तर स्पेसल्ली बालगृहहरूमा चाहिँ सबै बालगृहहरूमा रोजगारीको असाध्यै समस्या छ। किनभने बच्चाहरूले चाहिँ पढाई पूरा गर्छन् आफ्नो सिप सिकिसकेका हुन्छन् त्यही अनुसारको चाहिँ रोजगारी पाउन चाहिँ अलिक गाह्रो छ त्यही कारणले गर्दा पुनर्स्थापना गर्न पनि गाह्रो भइरहेको छ बालबालिका तथा सम्पूर्ण अभिभावकहरूलाई चाहिँ एउटा कस्तो सन्देश छ भने बालबालिकाहरूलाई सम्भव भएसम्म उचित वातावरण गरी परिवारमा नै आफन्त कोही नजिकको हुनुहुन्छ यदि बाबा आमा हुनुहुन्न कोही छ भने पनि आफन्त नजिकको चाहिँ नातेदार भएर पनि परिवारमै उनीहरूलाई उचित स्याहारका साथ समुदायमै हुर्कने चाहिँ वातावरण मिलोस् भन्ने चाहिँ अभिभावकलाई हाम्रो अभिभावकको दायित्व हो हरेक बालबालिकाहरू चाहिँ आफ्नो परिवारमा हुर्कन पाउन् परिवारमा हुर्किसकेपछि सबै कुराहरू उहाँले सिक्ने मौका पाएका हुन्छौं बालगृहमा अब चाहिँ बालगृहहरूमा सम्पूर्ण तरिकाबाट चाहिँ सेवा सुविधाबाट सम्पन्न भइरहेका हुन्छन् तर पनि उनीहरू आफन्तको मायाबाट वञ्चित भइरहेका छन् सरकारको नीति पनि छ बालगृह भनेको अन्तिम विकल्प हो यसलाई चाहिँ यसैको उसमा गर्दा गर्दै अहिले अरू बालगृहहरूले पनि हामीले पारिवारिक सहयोग चाहिँ सञ्चालन गरिरहेका छौँ कति बालगृहहरूले कस्तो हुन्छ भने परिवार समुदाय सबै चाहिँ बालबालिकाप्रति उत्तरदायित्व होस् आफ्नो बालबालिकाको चाहिँ जिम्मेवारी लियोस् भन्ने चाहना हुन्छ कति बालबालिकाको आफन्त नजिकै नातेदार पनि बच्चा ठूलो भइसक्यो जिम्मेवारी लिन चाहिँ त्यति सहज तरिकाले लिनुहुन्न एकदम चुनौती छ बालगृहहरूको लागि अभिभावकहरूले त्यत्रो लगानी संस्थाले गरिरहेको हुन्छ नजिकको नातेदार अभिभावकहरूले केही न केही त उहाँहरूले पनि आफ्नो दायित्व हो मैले नि केही गर्नुपर्छ भन्ने कुराहरू अपनत्व बालबालिकाप्रति दिनुभयो भने लाग्छ बालगृहहरूमा बच्चाहरू चाहिँ कम पनि हुन्छन् र उनीहरूले शिक्षाको अवसरबाट पनि वञ्चित हुन नपरोस् बालबालिकाहरूले राम्रोसँग शिक्षाहरू लिने मौका पाउन् र बालगृहहरूले पनि यदि आफन्त अभिभावकहरूले यो जिम्मा लिनुभयो भने बालगृहहरूले शिक्षाको सहयोग गर्न चाहिँ आवश्यक सहयोग गर्नेछ र शिक्षालाई जोड दिने अनि एक आपसमा बालबालिकाहरूलाई पनि एक आपसमा कस्तो सम्बन्ध अब अहिलेका बालबालिकाहरूले पनि विभिन्न घटनाचरणहरू सुनिन्छ हेर्नुहोस् अब 16 वर्षको बच्चाहरू 17 वर्षको बच्चाहरूले नि कस्तो डरलाग्दो घटनाहरू घटाइरहेका छन् त्यो कारणले हामीले चाहिँ बालबालिकाहरूलाई के सिकाउनु पर्यो भने एक आपसमा भाइचाराको सम्बन्ध गर्ने सबैलाई चाहिँ नैतिक शिक्षा एक अर्कामा चाहिँ राम्रो नैतिक शिक्षाहरू सिकाउन जरुरी छ आमा दिदी बहिनीहरू हरेक दिदी बहिनीहरू चाहिँ हाम्रा आफ्ना हुन् यो देखिएका दिदी बहिनीहरू मेरो आफ्ना दिदी बहिनीहरू हो मेरो आमा हो मेरो यो हो भन्ने कुराहरू हरेक बालबालिकाहरूलाई नै बालकहरूलाई पनि सिकाउने गर्यौं भने हामी अभिभावकहरूले त्यो गर्यौं भने यस्ता घटनाहरू चाहिँ अलि न्यून होलान् भन्ने जस्तो लाग्छ अब बालबालिकाहरूलाई अधिकारका साथसाथै कर्तव्य पनि बोध हुनुपर्ने बालगृहका बालबालिकाहरूलाई चाहिँ अधिकारका कुराहरू धेरै गराइन्छ उनीहरूले आफूले गर्ने कर्तव्य के हो मैले चाहिँ कुन कर्तव्य गर्नुपर्छ त नि यो बालगृहमा बसिसकेपछि भन्ने कुराहरू कर्तव्य पनि बोध गराउन आवश्यक रहेको जस्तो लाग्छ र ती बालबालिकाहरूलाई अभिभावकहरूलाई आफ्नो जिम्मेवारी प्रति एकदमै आफ्नो जिम्मेवारी बहन हुनुपर्ने अघि नै मैले भनिसकेँ अभिभावक हरेक अभिभावक भनेर प्रत्यक्ष बाबा आमा नहुन सक्छ अङ्कल आन्टी मामा माइजू आफन्त नातेदार नजिकको कोही हुनुहुन्छ सबैले बालबालिकाहरूप्रति चाहिँ एकदम आफ्नो मेरो मैले गर्नुपर्ने भूमिका के हो भन्ने चाहिँ बुझिदिनु भयो भने सजिलो हुन्छ र बालबालिका रहेका संघ संस्थासँग पनि अभिभावकहरूले चाहिँ पोजिटिभ समन्वय गर्नु पर्यो मेरा बालबालिकाहरू त्यहाँ संरक्षित छ संस्थाले चाहिँ यत्रो संरक्षण गरेको छ मैले नि केही दिएँ मैले के गर्नुपर्छ त्यहाँ सल्लाह सुझावहरू मैले संस्थाले गर्न खोजेको चाहिँ सहयोग गर्नु पर्यो पोजिटिभ रेस्पोन्स गर्नु पर्यो संस्थालाई चाहिँ हरेक अभिभावकहरूले जुन हाम्रो बालगृहमा रहेका बालबालिकाका अभिभावक हुनुहुन्छ उहाँहरूले पनि सकारात्मक रेस्पोन्स गर्नु चाहिँ आवश्यक छ जस्तो लाग्छ बालगृहहरूप्रति र हाम्रो बालगृहहरूले पनि अब एकदमै राम्रो चुनौतीपूर्ण काम चाहिँ हामीले जिम्मा लिएका छौँ सबैले बालबालिकाको विषय एकमा चाहिँ चुनौतीपूर्ण छ त्यसैमाथि बालगृहका बालबालिका भनिसकेपछि विभिन्न समस्यामा परेर आएका बालबालिका हुन्छन् ती समस्या भनेको चाहिँ धेरै परिस्थितिका बालबालिकाहरूसँग काम गर्नुपर्ने हुन्छ हामीले चाहिँ कहिले रातै दिन त्यहाँ खट्नुपर्ने हुन्छ हामी अब त्यहाँको प्रमुख भन्छौँ प्रमुखको भूमिका ल यताउता भन्ने अरू संघ संस्थामा काम गरे जस्तो चाहिँ बालगृहमा रहँदैन हामी चाहिँ प्रत्यक्ष त्यहाँ काम गर्छौँ रातैसँग खटिनुपर्ने हुन्छ बालबालिकाको समस्याको बारेमा हामी चाहिँ प्रत्यक्ष भोगेर काम गरिरहेका हुन्छौँ त्यो भएर हामी एकदमै जिम्मेवारी ठाउँमा छौं र हामीले काम गर्दाखेरि चुनौतीपूर्णको कामको हात हालेका छौं त्यसलाई चाहिँ एकदमै संयमका साथ काम गर्नुपर्ने हुन्छ र अर्को चुनौतीपूर्ण मात्रै नभइकन भोलि हामीले काम गर्दाखेरि हाम्रा बालबालिकाहरूले गरेको सफलता उनीहरूले चाहिँ अब बालगृह हरेक बालगृहहरूबाट पुनर्स्थापना भएका बालबालिकाहरू असाध्यै राम्रा तरिकाका छन्। हामी सेयरिङ गर्छौं, हाम्रो बालगृह सञ्जालको बैठकहरूमा सेयरिङ गर्छौं। सम्पूर्णका बालगृहहरूका बालबालिका पुनर्स्थापना गएका बाल बालिकाहरूले चाहिँ राम्रा राम्रा बनेर निस्किएका छन्। धेरै कुराहरू चाहिँ राम्रो भएर निस्किएका छन्। कुनै बिजनेस व्यापार गरेका छन्, कुनैहरूले चाहिँ राम्रो ठाउँमा आबद्ध भएका छन्। अब उनीहरूले चाहिँ राम्रो आमदानी गरेका छन्। कोही चाहिँ अब पढ्नको लागि सिलसिलामा बाहिर पुगेका छन्। उनीहरूले गरेको कामहरूमा चाहिँ यसमा फेरि हामी चाहिँ असाध्यै आत्मसन्तुष्टि गर्छौँ। यहाँभन्दा आनन्द चाहिँ म आफूले पनि फिल गरेको छु। म चाहिँ अब एकदम बच्चाहरूले चाहिँ काम गरेर सक्सेस भयो भने म चाहिँ त्यो हर्षका आँसु आउँछन्। यो आनन्द मैले चाहिँ कहीँ पनि पाउँदिन। यो मेरो जीवनको यत्रो समयमा मैले सबैभन्दा आनन्द पाउने भनेको यिनै बालबालिकाको सक्सेस हुँदाखेरिको आनन्द, उनीहरूले राम्रो गर्दाखेरि साना बच्चाहरूले चाहिँ साह्रै उनीहरूले राम्रो गर्छन्। प्रत्यक्ष आमा बाबु गुमाएर चाहिँ संस्थामा आएर हामी चाहिँ आमा बाबुको भूमिका निर्वाह गरिराख्दाखेरि ती बालबालिकाहरूले उनीहरूको सफलता देख्दाखेरि चाहिँ हामी असाध्यै आत्मसन्तुष्टि हुन्छ। काम गरेको सबै चुनौतीहरू बिर्सिन्छ। हामी सबैजना बालगृहहरूले चाहिँ चुनौतीका साथसाथै एकदमै आत्मसन्तुष्टि पनि पाएका छौं। यो चाहिँ सबैभन्दा राम्रो पक्ष छ। यो चाहिँ अरू अरू ठाउँमा काम गर्नुहुन्छ, सबै ठाउँमा काम गरिएला, सबै ठाउँमा जोडिएला, तर बालगृहहरूमा जोडिनेको भनेको आत्मसन्तुष्टि भनेको फरक छ। हामीहरू चाहिँ एकदमै त्यसैमा सानो कुरामा खुसी हुन्छौँ। बालबालिकाको सानो कुराहरू सेयर गर्दाखेरि हामी चाहिँ एकदमै मन फुरुङ्गै भएर बस्छौँ। उनीहरू चाहिँ राम्रो गरिसकेछ, उनीहरूको जीवन राम्रो गरेर आएको हुन्छ। ती बच्चाहरू चाहिँ फेरि पुनर्स्थापना भइसकेका बच्चाहरूलाई रियुनियन कार्यक्रमहरू गराउँछ। त्यो कार्यक्रममा सबै जोडिएर बालबालिकाहरूले दुःख सुख सेयर गरेर एक दिदी बहिनी एक आपसमा आत्मीयता देख्दाखेरि ओहो यस्तो राम्रो काम गरिरहेछ हामीले। यो चाहिँ एकदमै अब मलाई लाग्छ गर्न त म भगवान्मा विश्वास गर्छु, पूजा पाठ पनि गर्छु, मन्दिर पनि जान्छु, तर सबैभन्दा ठूलो पुण्य काम भनेको हामीले गरेको काम हो। हामीले इमान्दारीका साथ काम गरौं, भोलि चाहिँ गर्दाखेरि यसमा चाहिँ राम्रो हुन्छ। धर्म गर्ने भनेर ठाउँ ठाउँमा हामी चाहिँ जानै पर्दैन। हामीले सबैभन्दा ठूलो पुण्य काम यहीँ गरेका छौँ भन्ने महसुस म आफूले गर्दछु र हाम्रो सबै साथीभाइहरूले यही महसुस गर्नुभएको छ।
1: आजको हाम्रो यस बाल बालिकालाई लक्षित गरिएको कार्यक्रममा यहाँले अन्त्यमा आजका बाल बालिका भोलिका कर्णधार हुन्, आजका बाल बालिका नै भोलिको हाम्रो यो देशलाई हाँक्ने एउटा ठूलो शक्ति हुन् र बाल बालिकाका साथसाथै अभिभावकले पनि बाल अधिकार मात्रै नभई कर्तव्यलाई पनि बोध गराउँदै अगाडि बढ्नुपर्छ भन्ने कुरा यहाँले राख्नुभयो। आजको हाम्रो यस हृदयको आवाज कार्यक्रम मार्फत हाम्रो घर आँगनमा आइरहेको यस हरितालिका तीजको पनि म सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम मार्फत नै शुभकामना दिन चाहन्छु। आजको यस कार्यक्रम हृदयको आवाज अन्तर्गत लुकेका मोती कार्यक्रमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनीहरूलाई हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु। समय परिस्थिति देशको अवस्था र हाम्रो अनुकूल नभए पनि शोकलाई शक्तिमा बदल्दै फेरि हामी सबै मनभरि खुशी जोश जाँगर उत्साह भरेर अगाडि बढ़ौं र समस्याको समाधान गर्दै पुनः यथास्थानबाटै जीवन शुरू गरौं भन्ने शुभकामना पनि दिन चाहन्छु। हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदयबाट नै काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार समाज आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि एसओएस दिदी बहिनीका निर्देशक बाल गृह सञ्जाल कास्कीका अध्यक्ष शोभा पहाड़ीज्यूलाई पनि विशेष धन्यवाद. आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्. खुलेर निकालौं हृदयको आवाज. शुभ दिन. नमस्कार. धन्यवाद.

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061553050 061589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9 a.m.

0: नमस्कार, चहासंचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व, देशभरका मन्दिरहरूमा भक्तजनहरूको भुइँचो। कृष्णभीरको नयाँ ट्र्याक अन्तिम चरणमा, असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै प्रतिनिधि सभाको बैठक आज बस्दै, आज 4 वटा संसदीय समितिको बैठक पनि बस्दै। र देशभर बदली, के स्थानमा भारी वर्षाको सम्भावना। संखुवा सभामा 166 मिलिमिटर वर्षा मापन, भक्तपुरमा पनि धेरै वर्षा मापन। अब सुनौ पूरा समाचार। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरून्धती सहित आत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, काश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायतका देशभरका ऋषेश्वर महादेवमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रमा उल्लेख छ। अस्ति आइतबार दरखाई तीज पर्व शुरू भएकोमा हिजो दुई भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बारीका पीड़ाका कारण विगतमा वर्षको जस्तो यस वर्ष तीज पर्वको रौनक भने रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुने गर्दछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्ता तर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवतजात गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार आज 11 दिनमा ग्राभलिङ, स्लोप कटिङ र निर्माणको काम भइरहेको छ। उहाँले भन्नुभयो, सम्भवत असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढ़ाइरहेका छौं। उहाँका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11-12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित 5-6 वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको ग्रेगेन प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। को कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। सब बेसको अन्तिम तह निर्माण भएपछि सड़क यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौड़ाईको सड़क र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यो खण्ड अलिकति जोखिम छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिशिङको काम भइरहेको बताउनुभयो। उहाँले परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको र अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सर्वसाधारण नयाँ ट्र्याक खुल्ला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिजो सवारी साधन पास गराइएको हो। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न नगरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी साधन सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबचोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 240 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको सर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबजोङ गाउँपालिकाका अध्यक्ष मनसिंह लालसनले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायका सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले घरबजङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार अपरान्ह 1 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला मन्त्री तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूको जवाब दिने कार्यक्रम रहेको छ। यस्तै बैठकमा कानून न्याय तथा सांसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलन माथि नेपाल सरकारले आफ्नो हकका स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभाको बैठकको अतिरिक्त आज विभिन्न संसदीय विषयगत समितिको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि तय भएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका साथै केही स्थान तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चुटाङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चुटाङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग थोरै स्थानमा मेघगर्जन र चुटाङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पछिल्लो 24 घण्टामा पनि देशका विभिन्न स्थानमा ठूलो वर्षा भएको छ। महाशाखाका अनुसार सोङखुवा सभा र भक्तपुरमा धेरै भारी वर्षा भएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व। देशभरका मन्दिरहरूमा भक्तजनहरूको भुइँचो। कृष्णवीरको नयाँ ट्र्याक अन्तिम चरणमा असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदै प्रतिनिधि सभाको बैठक आज बस्दै आज 4 वटा संसदीय समितिको बैठक पनि बस्दै र देशभर बदली केही स्थानमा भारी वर्षाको सम्भावना। संखुवा सभामा 166 मिलिमिटर वर्षा मापन। भक्तपुरमा पनि धेरै वर्षा मापन। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले बेलुकी 6 बजे खबरसँग आउनेछ। हामी छौ सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियोले तेल लगा त कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-2127 र 98-038-2140। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-2759।
5: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ, मिट छ,
2: मिट छ। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार, म गायिका सीता परिया। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हेलो
1: सुनिता,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
4: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो।

0: गोसित के चिन्तै हुँदैन। त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
1: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9004 अल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: हृदयका सरस्वती नानी छन्। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

जुनी जुनी साथै जुनी सँगै सँगै जिउला मायालाई काकरीलाई ठाकरी जै माया प्रेम दिउला मायालाई ए लाली जुवन बढेको

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-583-43। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560225 98086 35480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 98560228104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-57-9-15।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: नाच्नलाई आउने थियो छुट्टै नै जोस, नाचेर उज्यालो पारिदिने हो, बरु पसिने पसिने पसिने हो, गीतको आवाज त बढाउनु हो।
1: अरे गीतको आवाज त बढाऊ, खाली कुरै सुन्दैन यार।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9847066642 9860410081।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नंबर 98-011-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 98560 60127 र 98038 41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97 59 50 960 दोस्तीटु मिट स्टप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 579।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपीटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नंबर 9846066642 9860041।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: अनुसार बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807881234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 98

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

你们可解放的街道你放了不和耳朵哪里别管那么几个人等着在这里来生个地在里。

केटीहरु हौ दर्को नाममा बेर खान थालेको देखा छौ हामीले पनि पोस्ट दिदै फेसबुकमा हालेको यस्तै रहेछन् केटीहरु क्या अंकल जस्तालाई पनि बेबी भन्ने खालेको

भक्त पनि बस मट्टी तिर धाउँथ्यो नि केटा अब मन्दिर तिर पस यही एउटा चासो छ यार नारीहरूको यसमा पनि तिमीहरूकै कस्तो

चाहेको पुरा गर्ने बानी छ हाम्रो, नत्र मनै भरिन्न। नक्कल झक्कल पार्ने तिम्रो जस्तो नाटक र नौपेटी गरिन्न। अब त केटी हो तिजमा पनि

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुस्तिनी किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9915।
7: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
8: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
7: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
8: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
7: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
8: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
7: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27-500।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: मेसफर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615553050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289999।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0161574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: la la la la la la la la la la la la la la la la la la la la la la la
1: la la la la la la la la la la la la la la la la la la la la la la la la la la la
2: la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la la अब तीज नसकेसम्म म केही गर्ने वाला छैन। अनि मैले अस्ति नै भनेको थिएँ त, बिर्सिनु भयो? कस्तो भोक लागेको छ, बरु केही खाजा ल्याइदिनु न बेबी।
1: हे भगवान, कस्तो बुढी पारे हो मलाई।
2: या आई एम ब्युटिफुल, सबैलाई म कस्तो राम्री लाग्छ। मेरो भिडियोमा लाइक मात्रै 300 चाहिँ आउँछ, मेरो बुढालाई त खै के हो के हो।
0: La la la la la la la
1: Lu
0: E ama
1: Khai chiyo
2: Ke ho esto? Tiz lagera bhyai nabhai bhako manchhele Bhuteko makai ra moi khanu parne Jyan jala khanno
1: Ani ke banaunu ta maile 15-20 din bhaisakyo nakkal parya chha basya chha Tinma ek gagri pani lieko chaina Mitho mitho chaini
2: Ke garnu parne ta
1: Sakdina ma
2: नसके नसक म पनि सक्दिन।

0: 엄마 거다.
1: 응?
0: 아버터 어디 와요?
2: 요 파르타세 모르 가이네서.
3: 에 바부 거다.
4: 바테이 바토.
5: 바테이 바토.

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: फोटो के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-75
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट कल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081। मठ मन्दिर,
5: गुरुकुल,
6: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
6: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909।
3: हेलो
4: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-0071, 9867-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956-011-86, 9956-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9956-35-111।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 60 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार

0: सामग्री तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9846000851।

गाउँकास्तिमे भूमि चारै नारायण भूमि दर्शन पशुपतिको असारको स्वर।

0: सुरु गरे तेरो मार्ने होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिक्न भाषे जुवाली
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई सेटर हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो।

0: मेरो कागज बिग्रियो भने सोचिसके
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि
0: मेरो त सपना ठुलो छ म त जान्छु नि
2: विदेश जाने थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 31 गते बुधबार, ईस्वी सम्वत सेप्टेम्बर 16 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्र पद शुक्ल पक्ष चलिरहेको छ। आज भाद्र पद शुक्ल पक्षको पञ्चमी तिथि बिहानमा 8:57 त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा विशाखा साँझमा 6:31 त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा वैद्युति 10:05 त्यसपछि विष्कुम्भ योग लाग्नेछ। करोडमा कौलव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धाता योग रहनेछ। सूर्य सिंह राशिमा चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिनमान 30:41 अर्थात 12:20 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे। बिहानमा 5:50 तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:06 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 9:40 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 8:26 रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि
1: व्यक्तिका लागि आज कामकाजमा नयाँ जिम्मेवारी थपिन सक्नेछ। आफ्नो क्षमता देखाउने अवसर पनि मिल्नेछ। सहकर्मी तथा वरिष्ठ व्यक्तिसँगको समन्वयबाट रोकिएका काम अघि बढाउन सहज हुनेछ। आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्चतर्फ ध्यान दिँदा निकै राम्रो हुनेछ। परिवारमा सानो विषयले मतभेद निम्त्याउन सक्ने भएकाले बोलीमा संयमता अपनाउन आवश्यक छ। अध्ययनमा एकाग्रता बढ्नेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा पारिवारिक विश्वास बलियो बनाउन सकिने दिन पनि रहेको छ। आजका लागि भाग्यबल 75% रहेको छ। शुभ अङ्क 9, शुभ रंग रातो, शुभ दिशा पूर्व रहनेछ। आज बुधबार परेकाले श्री कृष्णको स्मरण गर्दै हरियो वस्तु दान गर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिका लागि आज आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिँदैछ। रोकिएको रकम हात पर्नुका साथै नयाँ आमदानीको सम्भावना पनि रहेको छ। व्यापार तथा व्यावसायिक काममा ग्राहक र सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ। कार्यालयमा आफ्नो निर्णय क्षमता उपयोग गर्नुपर्ने अवस्था रहेको छ। घर परिवारमा सुखद वातावरण कायम रहनेछ। विद्यार्थीले मेहनत अनुसार राम्रो परिणाम प्राप्त गर्नेछन्। प्रेम सम्बन्धमा पुराना असमझदारी हटाउने मौका पनि आज रहेको छ। आज भाग्यबल 80% रहेको छ। आजका लागि शुभ अङ्क 6, शुभ रंग सेतो, शुभ दिशा दक्षिण रहनेछ। आज भगवान श्रीकृष्णको नाम स्मरण गरी दिनको शुरूआत गर्दा निकै राम्रो हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज बुधबारको प्रभावले बुद्धि संवाद र सृजनशीलतासँग सम्बन्धित काममा विशेष लाभ प्राप्त हुनेछ। लेखन संचार शिक्षण तथा व्यापारमा संलग्न व्यक्तिले नयाँ अवसर पाउनेछन्। कार्यक्षेत्रमा तपाईँको सुझावलाई महत्व दिइनेछ। आर्थिक कारोबार गर्दा कागजात राम्रोसँग चेक जाँच गर्नुहोला। परिवारका सदस्यसँगको कुराकानीले पुराना समस्या समाधान गर्न मद्दत गर्नेछ। प्रेममा आत्मीयता बढ्नेछ तर अत्यधिक अपेक्षा नगर्नुहोला। आजका लागि भाग्यबल 85% रहनेछ। शुभ अङ्क 5, शुभ रंग हरियो, शुभ दिशा उत्तर नै रहनेछ। आज श्रीकृष्णको पूजा गरी कामको आरम्भ गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज मनमा रहेका केही चिन्ता क्रमशः कम हुँदै जानेछन्। राशि जिम्मेवारी पूरा गर्नुपर्ने भए पनि त्यसबाट आत्मसन्तुष्टि मिल्नेछ। काममा ध्यान केन्द्रित गर्न सके अपेक्षित प्रगति हासिल गर्न सक्नुहुनेछ। आर्थिक मामिलामा